Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस ट्यान्टेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो वृगा बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 12 गते शुक्रबार, सन् 2026 जून 26 तारीख जेठ शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गैरदलीय पालिका र प्रदेशसभा खारेजी गर्ने राजसभाको प्रस्तावले राजनीति तरंगित, राजसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
0: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
1: पानी नपरेपछि धान रोपाई सुस्त, ब्याड सुक्न थालेपछि किसान चिन्तामा, अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
4: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग उत्पादन उत्पादकत्व लिन सकिन्छ।
0: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते, उद्धार तथा राहतको काम चल्दै।
1: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा, आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो, ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
5: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र गैरदलीय स्थानीय तह बनाउने राजनीतिक प्रतिवेदन र अर्थ राजनीतिक दस्तावेज पारित गरेर संविधान संशोधनको मुद्दालाई बहसको केन्द्रमा ल्याएको छ।

0: को 10 महिना कार्यकाल रहेका पालिकाको चुनाव गराइसक्नुपर्ने संवैधानिक प्रावधान रहेकाले पनि सरकार बनेदेखि संविधान संशोधनको गृह कार्यमा लागेको रासोपाले महाधिवेशनबाट पनि उही मुद्दा पारित गरेर राजनीतिक बहसलाई केन्द्रमा ल्याउन खोजेको हो। आउँदो दशैं तिहारसम्म संवैधानिक बाध्यता र तयारीको सीमाका कारण पालिकाको चुनाव घोषणा भइसक्ने भएकाले पनि सरकारको नेतृत्वमा रहेको दल रासोपा सामु संविधान संशोधनको मुद्दालाई एउटा टुङ्गोमा पुर्याउनै पर्ने बाध्यता छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधान संशोधन लगायतका प्रमुख मुद्दालाई एउटा टुङ्गोमा पुर्याउने हतारोमा रहेको सन्देश दिनुभएको छ। तर मुद्दालाई साझा बहसको विषय बनाएर टुङ्गो लगाउनेतिर भन्दा पनि महाधिवेशनबाट सभापति रवि लामिछाने र उपसभापति डाक्टर सोडी मुआग्लेको फरक फरक दस्तावेज पारित गर्दै प्रदेशको मुद्दा सम्बन्धी बहसलाई गिजोलेर द्वन्द्व निम्त्याउन खोजेको टिप्पणी पनि शुरू हुन थालेको छ। लामिछानेले प्रदेशहरूको पुनर्संरचनाको प्रस्ताव गरे पनि वाग्लेले महाधिवेशनमा प्रतिनिधिहरूको बहस बिनै संसदमा संख्या पुर्याएर प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गराएपछि रासोपाको मूल लाइनमाथि पनि प्रश्न खड़ा भएको छ। उसले दुई दस्तावेज मध्ये कसको दस्तावेजको लाइन सही हो भन्ने विषयमा कुनै प्रष्टीकरण दिएको छैन। संहिताविद डाक्टर खिमलाल देवकोटा संहितालाई सुधार गर्ने बाहेक प्रदेशसभा खारेज गर्ने कुनै सम्भावना नहुने बताउनुहुन्छ। प्रदेशसभा खारेजी गैर दलीय पालिका बनाउने सहितको रासोपाको संविधान संशोधन प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गर्ने भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधानको आधारभूत प्रस्तावनामाथि नै आँच पुर्याएर व्यवस्था विरूद्ध नियोजित रूपमा षड्यन्त्र गर्न खोजिएको भन्दै कांग्रेस एमाले नेकपा सहितका विपक्षी पार्टीहरूले रासोपाको पछिल्लो संशोधन प्रस्ताव अस्वीकार गर्ने प्रतिक्रिया दिएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्र होइन प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि छन्। घराती सार्वजनिक परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर फ्रोणिम वाग्ले सबैभन्दा धेरै 2656 मत पाउनु भएको छ। केन्द्रीय समिति सदस्य केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा चुनाव हुने भएको छ। सभापतिमा रवि लामिछाने नै निर्विरोध भइसक्नु भएको छ भने अन्य 18 पदमा प्रतिस्पर्धा हुँदैछ। खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदैछ। खुलातर्फ स्वामी वाग्ले र विराज भक्त श्रेष्ठ तथा महिलातर्फ सोभिता गौतम, डाक्टर तोसीमा कार्की, लिमा अधिकारी, समीक्षा बास्कोटा र इन्दिरा राणाबीच प्रतिस्पर्धा हुँदैछ। अर्का एक उपसभापति भने सभापतिले मनोनित गर्नुहुनेछ। सबैभन्दा कड़ा टक्कर महामन्त्रीमा हुँदैछ, जसमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित विपिन आचार्य, मनिष झा, त्यसै गरी प्रमोद न्यौपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्। यस्तै सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदैछ, जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि नेौपाने, असीम शाह र रिमा विश्वकर्मा आकांक्षी छन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनित गर्नेछन्। त्यसै गरी रासोपा केन्द्रीय सदस्य चुनावमा उम्मेद्वारहरूले आफ्नो नामको क्रम संख्या तल पारिदिएकोमा नो भोटको व्यवस्था नभएसम्मका लागि असन्तुष्टि जनाएका छन्। सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्नु भए पनि सफल हुन सक्नु भएन।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार सय बुधे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। सरकारले ल्याएका कार्यसूचीका केही महत्वपूर्ण प्रतिबद्धता अझै अधूरै छन्। सरकारले मन्त्रालयको संख्या 25 बाट 17 झार्ने निर्णय गर्दै खर्च कटौती र प्रशासनिक पुनर्संरचनाको सन्देश दिएको थियो। मन्त्रालयका लागि कार्य सम्पादन सूचक तय गरियो, कर्मचारी आचार संहिता निर्माणको प्रक्रिया अघि बढ़ाइयो, सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने विद्युतीय सरकार इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढ़ाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ। सबै नेता तथा उच्च सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले पनि सुशासनको आशा पलाएको छ। तर आर्थिक सुधारका एजेण्डाले पनि मूर्त रूप लिन सकेको छैन। सरकारले आर्थिक सुधार, कृषि, ऊर्जा लगानी, उद्योग, भूमि सुधार, पर्यटन र राजस्व प्रणालीमा व्यापक परिवर्तन ल्याउन शासकीय सुधारका लागि 100 दिनका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको 3 महिना पुगेको छ। यो अवधिमा केही वित्तीय अपराधका मुद्दा अनुसन्धानमा सफलता मिले पनि समग्र अर्थतन्त्र सुधारका लागि खासै प्रगति भएको देखिएको छैन। शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 वटा कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनका केही राम्रा संकेत पनि देखिएका छन्। कुनै कुनै कार्यक्रमका कारण भने सरकारले विरोधको सामना समेत गर्नु परेको खबर नागरिक दैनिकले लेखेको छ। काया कैरनमा मनसुनी अवस्था र धान खेतीको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गैर दलीय पालिका र प्रदेशसभा खारेजी गर्ने रासोपाको प्रस्तावले राजनीति तरंगित, रासोपा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू, सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि काममा सरकार सक्रिय लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग, केही दिनपछि असार 15 सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। एक हप्ता अघि मनसून सक्रिय भए पनि उल्लेखित रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। बर्खे सिजनमा देशभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 गतेसम्म 1,37,798 हेक्टरमा मात्र रोपाई भएको छ। यस वर्षको मनसून भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। असार महिना पनि असार जस्तो छैन। उच्च गर्मी र चर्को घामको राताप छ। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याट सुक्न थालेको छ। देशभर अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको बताइन्छ। त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। अब ब्याड राख्ने र रोपाई गर्ने किसानलाई सकेसम्म छोटो अवधिका जात छनौट गर्न धानबाली विज्ञको सल्लाह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
8: मनसूनको बेला पनि पानी पर्न सकेको छैन। किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरूवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ। बेलैमा रोप्न नसके वा बुढो बिरूवा रोप्नु पर्ने अवस्थामा उत्पादन राम्रो लिन सकिँदैन। यस्तो बेला किसानले के गर्ने? धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
9: बेरमा उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन्, रोप्ने बेला सक्दो सिंचाईको व्यवस्था गर्ने, सिंचाई छैन बर्सातको भरमा छ भन्ने हामीले समय नै 20-25 दिनमा रोप्ने हो। हामीले सुक्खा धान रोपेका छौ, जातको राम्रो छनौट गरेका छौ भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ। तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौ भने त्यो बेला हामीलाई समस्या हुन्छ। हामीले सिंचाईको व्यवस्था गर्नै पर्छ। सिंचाईको व्यवस्था गर्न सकेनौ, वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
8: कुल खेतीयोग्य जमिन मध्ये अझै पनि आधा भन्दा धेरै सिंचाई सुविधाको पहुँच बाहिर छ। जहाँ पहुँच छ ती क्षेत्रमा अहिलेसम्म झण्डै 10% मात्रै रोपाई भएको तथ्याङ्क छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा ओहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ।
9: पोहोर साल चाहिँ मधेस प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठूलो असर पर्न सक्छन्।
8: यसअघि नै यस वर्षको मनसूनमा सुक्खाको प्रक्षेपण गरिएको छ। अर्कोतिर पर्याप्त सिंचाई सुविधा छैन, धेरै किसान अझै खेत पस्न पाएका छैनन्। पोहोर अघिल्लो वर्ष भन्दा धानको उत्पादन घटेको थियो, यस वर्ष पनि उत्पादन घट्न सक्ने सम्भावित अवस्था देखिएको छ। जो किसानले अब धान खेतीको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूले उत्पादन घट्न नदिन के गर्नु पर्ला त? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
9: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादकता लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नामक छन्, स्वर्ण भयो, यिनीहरू 145 दिन भन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
8: असार 15 आउँदो सोमबार राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरिएको छ। दिवस मनाउँदै गर्दा जिम्मेवार निकायले किसानलाई धान खेतीका मुख्य समस्या सिंचाई र मलबिउको सही समाधान दिनुपर्ने खाँचो छ।
6: धान बालीका विज्ञ एवं नारका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान खेतीको प्रभाव बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। गैराति देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिमाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको त्यही विधेयकमाथि हो। यसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रूपियाँसम्म जरिमाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको बताउनुभयो। ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ेको छ। पहिले नै तयार विधेयकमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार फरक फरक परिमाणमा जरिवाना लिने गरी व्यवस्था गरिएको छ। अहिले छलफल चलिरहेको त्यही विधेयकमाथि हो, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
6: अब विदेशको खबर। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएका 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराका सहितका ला गुएरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकासका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्याङ्कनको काम तीव्र पारिएको खबरमा उल्लेख छ।
7: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैरारी सम्पन्न खेलमा समूह एका इक्वेडर आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि यो नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाउलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको थियो। लगातार दुई जितपछि जर्मनी 6 अंक जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गर्न सफल भएको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै अन्तिम 16 पुगेका छन्। अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। खेलको दोस्रो मिनटमै लोरय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए तर 9 मिनटमा निल्सन एंगोलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 77 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए। अर्को खेलमा आइभरी कोस्टले कुराकाउलाई 2-0 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अंक जोडेका छन्। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अंक पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। कुराकाउ भने एक अंक सहित समूह कुराकाउ भने अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। विश्वकप फुटबल अन्तर्गत अहिले जापान र स्वीडेन तथा नेदरल्याण्डस र ट्युनिसिया खेलिरहेका छन्। दुवै खेल अमेरिकामा भइरहेको छ। अहिले जारी खेलमा खेलको 80 मिनटमा नेदरल्याण्डसले ट्युनिसियामाथि 3 गोल हानेको छ भने ट्युनिसियाले 1 गोल फर्काएको छ। यस्तै 79 मिनटको खेल चलिरहँदा जापान र स्वीडेनले 1-1 गोल गरेका छन्। यस्तै विश्वकपमा आज बिहान पाउने 8 बजे टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कड़ा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्। तर निर्यातमा भारतको अवरोध कायमै रहेको खबर कारोबार दैनिकले लेखेको छ।
7: अखिल नेपाल फुटबल संघ इन्फामाथि सरकारी निकाय खेलकुद परिषद राखेपाको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको हो।
6: पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढ़ाइरहेका बेला आउँदो दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको 15 बाछा परिस्याउने संकेत देखिएको छ। सन् 2026 दोस्रो त्रैमासिकमा कोरियाका रोजगारदाताले बढ़ाएको माग र आउँदो त्रैमासिकमा हुने माग संख्यालाई हेरेर कोरियन बाछा परिस्या हुन सक्ने एचआरडी कोरियन सेन्टर नेपालले जनाएको छ।
7: पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 82-83 एघार महिनासम्म देशबाट 2,78,00,000,00,000 रूपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ।
6: व्यवसायी अजय राजसुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोका गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका गरेको हो।
7: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गएको चैतमा अन्तर्राष्ट्रिय बजारको हवाला दिएर महिनामै 5 पटक मूल्य बढ़ाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनुपर्ने बताएको छ।
6: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार अहिलेसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो।
7: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै मध्य प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डीएपी र 8,734 मेट्रिक टन यूरिया वितरण शुरू गरिएको खबर आजको नागरिक दैनिकमा छ।
6: विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रीमिङ अर्थात प्रत्यक्ष प्रसारण थालेका छन्।
7: अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिश दिएको आरोपमा बोरङको रंगेलीबाट वडा अध्यक्ष सहित 2 जना जनप्रतिनिधि पक्राउ परेका खबर अन्नपूर्ण पोस्टमा छ।
6: र सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई नियन्त्रणमा लिनुको कारण माग गरेको छ। काया कैरनमा अब पालो उखानको
7: निद्रा नलाग्दाको रात लामो।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: गैर दलीय पालिका र प्रदेशसभा खारेज गर्ने राजसभाको प्रस्तावले राजनीति तरंगित। राजसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया शुरू।
6: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेण्डा ओझेलमै। चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
7: पानी नपरेपछि धान रोपाई सुस्त। ब्याड सुक्न थालेपछि किसान चिन्तामा। अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
6: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै।
7: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा आइभरी कोस्टसँग पराजित हुँदै कुराका असमूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन बीचको खेल चल्दै।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। काठमाडौँ उपत्यका सहितका केही ठाउँमा बर्ड फ्लूको त्रास बढ़ेको खबरसँग यो कार्टुन सम्बन्धित छ। यहाँ कुखुराको मासु पसल छ। पसलका पसले रोग संक्रमणको क्षेत्रमा काम गर्ने डाक्टरहरू लगाउने जस्तो शिरदेखि पाउसम्म छुपिने गरी बाक्लो न बाक्लो डम्म लुगा लगाएको छ। अनि मासु किन्न आउने मान्छेसँग ऊ भन्दैछ, बर्ड फ्लु आछरे क्या, त्यही भएर यस्तो लुगा ला, भन्नुहोस् कति किलो राख्नु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीको विरोधका कारण कर्णाली प्रदेश सभा बैठक अवरूद्ध, लुम्बिनीमा पनि बजेट पार्टीको छलफल शुरू हुन सकेन।
1: दैलेख खोगराज गाउँपालिकामा 20 वर्ष मुनि गर्भवती हुनेको संख्या बढ़्यो, बाल विवाह विरूद्ध प्रभावकारी अभियान चलाउनु पर्नेमा जोर।
0: कैलालीमा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एकजना हुद्दाको मृत्यु, सहसेनानी घाइते।
1: र विश्वकप फुटबलमा इक्वेडरले जर्मनीलाई हरायो, आइभरी कोस्ट पनि नकआउट चरणमा प्रवेश। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु दावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले संसद अवरूद्ध गरेको छ। आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमजोरी नै कमजोरी रहेको र उद्देश्य बेगर योजना ल्याएको भन्दै नेकपाले संसद अवरूद्ध गरेको हो। नेकपा संसदीय दलका नेता मंगल बहादुर साईले विपक्षीलाई पेलेर अघि बढ़ने र गलत कुरा पनि बहुमतका आधारमा आडमा पारित गर्न खोजेको बताउनु भएको छ। उहाँले प्रतिपक्षी दललाई पेलेर जाने कुरा स्वीकार्य नहुने भन्दै विरोध जनाउनु भएको छ। यता सभामुख नन्दा गुरूङले सहमतिको प्रयास भइरहेको बताउनु भएको छ। यसैबीच हामीले नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक एवं पूर्व मन्त्री कृष्ण जीशीलाई प्रदेश सभा बैठक अवरूद्ध किन गर्नु परेको हो भनेर सोधेका छौं।
2: यस्तो छ, अब संसद बैठकको अवरूद्ध खासै हामीले यसपटकको बजेटलाई विगतको जस्तै विरोध नगरिकन छलफल गरेर अगाडि लैजान चाहिँ हामीले प्रयास नै गरेकै हो। तर अति सैद्धान्तिक छलफलमा संसदमा बजेट प्रति उठेका जति पनि विषयहरू छन्, जेन्युइन विषयहरू छन् होइन, यसले चाहिँ जस्तो जीडीपी होइन, कुल ग्राहस्त उत्पादन कति हुने, प्रति व्यक्ति आय कति हुने भन्ने एउटा प्रक्षेपण गर्नुपर्छ कि बजेटले न्यूनतम रूपमा त्यो पनि प्रक्षेपण नगरिकन चाहिँ बजेटमा वक्तव्य आयो होइन। यो अधुरो अप्रोच एकदम अलिकति चाहिँ के भन्दाखेरि लुज डकुमेन्ट छ भनेर हामीले प्रश्न उठाएको, अर्थमन्त्रीले त्यसको जवाफ पनि दिनु भएन। अर्को विगतमा चाहिँ व्यक्तिका नाममा आएन अनुदान दिने जुन एउटा प्रचलन थियो त्यसलाई नियन्त्रण गरौं भनेर अहिलेको सत्ताको नेतृत्व गरेका दलहरू प्रतिपक्षमा हुँदा समेत चाहिँ उहाँहरूले उठाउनु भयो, त्यो बेला सहमति भए, अहिले आफैले त्यो कुरा चाहिँ नियन्त्रण गर्न सक्नु भएन, त्यो विषयहरू आयो। त्यसपछि चाहिँ क्रमागत आयोजनाहरूलाई कटौती गर्ने र अनि नयाँ चाहिँ आयोजनाहरू छनौट गरेर

0: संसद खुलाउ, विषयगत मन्त्रालयहरूको छलफल गरौं, समाधान गर्दै जाउँला भन्ने तहमा उहाँहरूको कुरा आयो। अब त्यसरी चाहिँ के त्यसरी छलफल गरेर त्यसरी आश्वासन दिएर छलफल टुङ्गिने व्यवस्था हुँदैन, त्यसको लागि प्रतिबद्धताहरू चाहिन्छ, सबै कुरा टुङ्गिएको छैन।
1: मान्यजीले उठाएको जुन विषय अगाडि भन्नुभयो, जस्तो टुक्रे योजना, सानो योजनाहरू लगायतका, यो उहाँहरूले जुन सत्ता पक्ष अहिले हुनुहुन्छ उहाँहरू प्रतिपक्षमा हुँदाखेरि उठाएका, आफैले उठाएका विषयहरूलाई फेरि आफैले कार्यान्वयन नगर्ने गरेपछि, पालना नगरेपछि अवरोध गर्यो भन्नुभयो। त्यो लिखित प्रतिबद्धता दिएपछि मात्रै संसद खुल्छ भनेपछि त त्यो अवरोध त जारी रहने नै भयो।
0: त्यो त उहाँले चाहिँ सहमति गर्नु पर्यो त। अब हामी यो चाहिँ के भन्दाखेरि त्यसरी गलत तरिकाले विनियोजन गरेका चाहिँ शीर्षकहरूको योजनाहरू कार्यान्वयन गर्दैनौँ भन्ने चाहिँ उहाँहरूको प्रतिबद्धता आउनु पर्यो। खालि संसदलाई एउटा औपचारिक छलफल गर्ने थलो मात्रै बनाएर त भएन नि त।
2: उहाँ हुनुहुन्थ्यो नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक एवं पूर्व मन्त्री कृष्ण जोशी, कर्णाली प्रदेश सभा बैठक अवरूद्ध गर्नुको कारण लगायतका विषयमा हामीसँग कुरा गर्दै, उता लुम्बिनी प्रदेश सभामा पनि आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत गरिएको बजेटमाथिको छलफल शुरू हुन सकिरहेको छैन। गत सोमबारदेखि लगातार स्थगित हुँदै आएको प्रदेश सभा बैठक हिजो पनि सञ्चालन हुन नसकेपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षका लागि 37.38 अर्ब बढ़ीको बजेट सार्वजनिक गरेको थियो। बजेट निर्माणका क्रममा सांसदका योजना कटौती गरिएको, प्रतिपक्षी दलसँग सत्तापक्षकै केही सांसदहरूले असन्तुष्टि समेत जनाएपछि बजेटमाथि छलफल प्रभावित बनेको हो। प्रतिपक्षी दलका सांसद मात्र नभई सत्तापक्षकै सांसदहरूले समेत असन्तुष्टि जनाएपछि बैठक प्रभावित बनेको बताइएको छ। बजेटमाथि सैद्धान्तिक छलफलका लागि गत सोमबार बैठक आह्वान गरिए पनि प्रदेश सभा सदस्यहरूले बजेटसँग सम्बन्धित रातो किताब तथा वार्षिक कार्यक्रममा समयमै उपलब्ध नगराइएको र बजेट अध्ययन गर्न पर्याप्त समय नपाएको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै अधिकांश प्रदेशसभा सदस्यहरूले आपत्ति जनाएपछि बैठक सञ्चालन हुन नसकेको संसद सचिवालयले जनाएको छ। सदन सञ्चालनको लागि वातावरण नबनेपछि सभामुख तुलाराम घतिमगरले अर्को सूचना नभएसम्मका लागि हिजो प्रदेशसभा बैठक स्थगित गर्नु परेको बताउनु भएको छ।
3: दैलेखको गुराँस गाउँपालिकामा 20 वर्ष मुनिका गर्भवती हुनेको संख्या वृद्धि भएको पाएको छ। बिहेबारी 20 वर्ष पारी भनी नेपालको संविधानमा उल्लेख गरिए पनि गुराँस गाउँपालिकामा 20 वर्ष नपुग्दै विवाह गर्ने र गर्भवती हुनेको संख्या उल्लेख बढ़ेको देखिन्छ। गुराँस गाउँपालिका वडा नम्बर 4 रहेको शेरी स्वास्थ्य चौकीमा चेक जाँच गर्न पुगेका गर्भवती मध्ये 50% 20 वर्ष मुनिका रहेका हुन्। चालू आर्थिक वर्षमा चेक जाँच गर्न पुगेका 37 जना गर्भवती मध्ये 11 जना 20 वर्ष मुनिका रहेका हुन्। त्यस मध्ये पनि 15-18 वर्षसम्मका धेरै रहेको सेरीबाडा स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक निराजन विष्टले बताउनुभयो। ओडामा बाल विवाहको अवस्था विकराल रहेको अस्पतालमा आउने गर्भवती कुमारले पुष्टि गर्ने गरेको उहाँको भनाइ छ। शिक्षित समुदाय भन्दा चेतना स्तर कम भएका, आर्थिक र सामाजिक रूपमा पछि परेका समुदायमा कम उमेरमै विवाह हुने चलन बढ़िरहेको छ। नेपालको कानूनले बाल विवाह गर्ने र गराउनेलाई 3 वर्ष कैद र 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ। तर बाल विवाह रोकथामका लागि बनाएका कानून प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। यसैबीच वडाको स्वास्थ्य सुरक्षाका लागि सामूहिक प्रतिबद्धता जनाइएको छ। उनीहरूले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजाने पनि प्रतिबद्धता जनाएका हुन्। सामाजिक परीक्षण कार्यक्रम मार्फत औषधिको उपलब्धता गराइने, आवश्यक उपकरणको व्यवस्था गर्न पहल गर्ने, गर्भवती तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ़ाउन विभिन्न शिविरहरू सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाएको छ। वडा अध्यक्ष खर्क बहादुर साईले स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याइने र सुविधा थप्नका लागि पनि आफूले पहल गरिरहेको बताउनु भएको छ।
2: भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
4: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
5: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
6: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरू

0: पुनरुत्पादन हुन दिँदैन।
1: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
0: डढेलोले वन्य जन्तु तथा पक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
2: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
1: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
0: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
2: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: जुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी,
9: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
10: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
12: रेडियो भेरी एफएम।
13: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीको विरोधका कारण कर्णाली प्रदेशसभा बैठक अवरूद्ध, लुम्बिनीमा पनि बजेटमाथि छलफल हुन सकेन, दैलेखको गुराँस गाउँपालिकामा 20 वर्ष मुनि गर्भवती हुनेको संख्या बढ़्यो, बाल विवाह विरूद्ध प्रभावकारी कदम चाल्नु पर्नेमा सरकारवालाको जोड़ लगायतका खबर प्रस्तुत गरेका छौं। अब लागौं बाँकी खबरतर्फ। कैलालीमा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एकजना हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको छ। मोहनयाल गाउँपालिका वडा नम्बर 7 जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यास क्रममा ग्रेनेड विस्फोट हुँदा विष्टको ज्यान गएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल सिन्हाले बताउनु भएको छ। कञ्चनपुरका बासिन्दा विष्टको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। हिजो बिहान करिब 9 बजे सुदूरपश्चिम पृथना तालिम शिवालय गेराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका विष्ट ग्रेनेड पड्काउने क्रममा घाइते भएपछि अस्पताल लगिएको थियो। डीएसपी तिमिल सिन्हाले छर्रा लागेर सहसेनानी हिमराज जोशी पनि घाइते भएको र उहाँको अवस्था सामान्य रहेको बताउनु भएको छ। जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ।
11: कर्णाली करिडोर अन्तर्गत सानी त्रिवेणी गाउँपालिका एक शान्ति घाट अन्तरा सड़कमा भीरबाट खसेको ढुङ्गा लागेर डोजर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकोले भीरबाट खसेको ढुङ्गा लागेर राजकोट नगरपालिका 8 का 18 वर्षीय बाबुराम टमटाको मृत्यु भएको जनाएको छ। डोजर चलाइरहेका टमटाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
13: हुम्लाको नामखा गाउँपालिकामा पाक्न लागेको जेठासी बाली खाना बारीमा प्रवेश गरेको जंगली भालु बाहिरिने क्रममा ग्याबिनमा फसेपछि सुरक्षित उद्धार गरिएको छ। स्थानीय किसानले बाली जोगाउन खेतबारीमा लगाएको ग्याबिन तारमा भालु अड्किएको नामखा गाउँपालिकाका उपाध्यक्ष तकदीर लामाले बताउनु भएको छ। जेठासी बाली पाक्ने समय भएकाले पछिल्लो समय भालु लगायतका वन्य जन्तु बस्ती नजिक खेतबारीमा देखिन थालेको र कतिपय अवस्थामा जोखिम समेत बढ़ेको उहाँको भनाइ छ। डिभिजन वन कार्यालय सिमीकोटबाट खटिएको उद्धार टोलीले भालुको उद्धार गरेको बताइएको छ।
11: कालीकोटको नरहरिनाथ गाउँपालिका 3 का 18 वर्षीय जयपुर विकले गर्भ बसेको 6 महिनामै जुम्ल्या शिशु जन्माएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अत्यधिक जटिलता देखिएपछि उहाँलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। जयपुराले 2 शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव र अन्य जटिल समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थाले तत्काल रेफर गरेको थियो। दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा र आवश्यक उपचारको सुविधा नहुँदा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम मार्फत उहाँको हवाई उद्धार गरेको हो। प्रदेश अस्पताल सुर्खेतमा उहाँको उपचार भइरहेको छ।
13: देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर हिटवेभको प्रभाव आज पनि कायमै रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो अत्याधिक गर्मी झेलेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लाहरूमा आज पनि तातो हावाको लहर चल्ने उत्तिकै सम्भावना रहेको जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउनु पनि आग्रह गर्नुभएको छ। विभागले अत्याधिक गर्मीको समयमा दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ। यस्तै प्रशस्त पानी पिउन, हल्का तथा सुती कपड़ा लगाउन र बालबालिका अनि ज्येष्ठ नागरिक तथा दीर्घ रोगका बिरामीको विशेष हेरचाह गर्न पनि उनीहरूले आग्रह गरेका छन्। जलवायुविदहरूले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा तातो हावाको लहर को अवधि र तीव्रता बढ़दै गएको बताएका छन्। यसबाट स्वास्थ्य, कृषि तथा जनजीवनमा पनि प्रत्यक्ष प्रभाव परेको छ। विभागले हिजो बाँकीको नेपालगंज, कैलालीको धनगढ़ र रूपन्देहीको भैरुवामा तातो हावाको लहर लू चलेको जनाएको छ। यस्तै सुर्खेतको वीरनगर, दाङको घुराई, डडलधुरा, डोटीको दिपालमा तातो दिनका रूपमा रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो विश्राम।
14: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
0: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
15: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौ, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
17: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
18: एचसीआरसी अस्पताल चार वाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 र 081535151।
17: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
19: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खानु।
20: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
19: भोक लागेर मेरो आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
20: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
21: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
19: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
20: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
19: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: रेडियो भेरी एफएम।
13: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबरमा खेल खबर। नेपाल कराते महासंघ कर्णाली प्रदेशको आयोजनामा कर्णाली प्रदेश रेफ्री रिफ्रेसर सेमिनार तथा सितोरिया ब्ल्याक बेल्ट परीक्षा सुर्खेतको वीरनगरमा सम्पन्न भएको छ। रेफ्री रिफ्रेसर सेमिनार आर सदस्य प्रदीप राई तथा सिंहांशी गर्नुभएको थियो। प्रदेश महेश श्रेष्ठले प्रशिक्षण तथा सहजीकरण सेमिनारले रेफ्रीहरूको ज्ञान सिप तथा निर्णय क्षमतालाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको प्रशिक्षक राईले बताउनु भएको छ। यसै गरी सिहान महेश श्रेष्ठ र सेन्सेई प्रदीप राईको नेतृत्वमा सितोरी ब्ल्याक बेल्ट परीक्षा पनि सञ्चालन गरिएको छ। नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पनि सहभागीलाई विशेष प्रशिक्षण तथा प्राविधिक निर्देशन दिनुभएको छ। परीक्षामा सहभागी कराते खेलाड़ीहरूले आफ्नो प्राविधिक दक्षता अनुशासन तथा आत्मविश्वास प्रदर्शन समेत गरेका थिए। यस कार्यक्रमले कर्णाली प्रदेशमा कराते खेलको विकास प्राविधिक स्तर अभिवृद्धि तथा दक्ष रेफ्री र खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। समापन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव रविन चन्द लगायतले आफ्नो भनाई राख्नु भएको थियो।
13: नेदरल्याण्ड ट्युनिसियालाई 3-1 गोल अन्तरले हराउँदै समूह एफको विजेता बनेर विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै सकिएको खेलमा नेदरल्याण्डले ट्युनिसियालाई 3-1 गोल अन्तरले पराजित गरेको हो। 2 जित र 1 बराबरी सहित 7 अङ्क जोडेको नेदरल्याण्ड समूह विजेता बन्दा ट्युनिसिया भने अंकविहीन हुँदै बाहिरिएको छ। यसै गरी एसियाली पावर हाउस जापान र स्वीडेन 1-1 बराबरीमा रोकिँदै अंक बाँडेका छन्। बराबरीपछि जापान 5 अङ्कसहित उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ भने 4 अङ्क जोडेको स्वीडेन पनि उत्कृष्ट

0: कम्युनिष्ट पार्टीको विरोधका कारण कर्णाली प्रदेशसभा बैठक अवरूद्ध, लुम्बिनीमा पनि बजेटमाथिको छलफल शुरू हुन सकेन।
1: दैलेखको गुराँस गाउँपालिकामा 20 वर्ष मुनिका गर्भवती हुनेको संख्या बढ़्यो। बाल विवाह विरूद्ध प्रभावकारी कदम चाल्नु पर्नेमा सरकारवालाको जोड़।
0: कैलालीमा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एकजना हुद्दाको मृत्यु, सहसेनानी घाइते।
1: नेदरल्याण्ड र जापान पनि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश। इक्वेडरले जर्मनीलाई हरायो। आइभरी कोस्ट पनि अन्तिम 32 पुग्यो। हवस् धनीलाई बिहानको फेरि खबर सकियो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
2: गर्दन सँगै बात भई
3: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
4: तपाई मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
3: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
6: यही असार 13 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
6: यही असार 13 गते शनिबारको दिन
5: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
7: सबैजनालाई नमस्कार छ है।
8: नमस्कार।
7: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
8: यसका लक्षणहरू के के हुन्?
7: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
8: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
7: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
8: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
7: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट

0: हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: ओई सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570335082।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असार 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
5: यही असार 13 गते शनिबारको दिन
4: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97517।
6: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भृगाउँ बजार बर्दिया पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ।

0: किन नि
1: टिभिएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभिएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभिएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभिएस कम्पनीकै बाइक किन्छु। बरु किन्नको कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाठा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभिएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-71-681 र 98-164-24-650।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्दन त सधैँ बात हुने।
3: ज्योतिष दर्पणको व्यवसायमा छौ। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालका पूर्व मिश्रीदेखि पश्चिम महाकालीसम्म 7 प्रदेश 77 जिल्लाबाट कार्यक्रम एकै साथमा प्रसारण भइरहेको छ। हामी नियमित तपाईँहरूलाई कुराको जानकारी गराइरहेका छौ कि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई धेरै मान्छेहरूले कार्यक्रम सुन्दाखेरि संस्कार संस्कार संस्कार भन्नुहुन्थ्यो। हामीले संस्कारलाई केही जोड्ने एउटा प्रयास र प्रयत्न गरेका छौं। आज म तपाईँहरूलाई जानकारी गराउँछु, संस्कारमा हामीले चर्चा गरिरहने कुराहरूमा कहिलेकाहीँ हामीले केको बारेमा कुरा गर्छौं, केको बारेमा कुरा गर्छौं। अहिले हामी 16 संस्कार मध्येमा आज हामी तपाईँलाई जानकारी गराउँछौ। सूतिका स्नान मुहूर्त अथवा गर्भवती महिलाले स्नान गर्ने पहिलो दिन के जुर्नु पर्दो रहेछ है, थाहा पाउनु पर्यो नि। यो बिचरा कसले भन्ने आशा थाहा पाउने हाम्रा आमाहरूलाई, हाम्रा दिदीहरूलाई, हाम्रा भाउजूहरूलाई, काकीहरूलाई, सानीमाहरूलाई कसले भन्ने आशा र विचार थाहा हुने। अनि त्यतिकै गयो नुहायो आयो अनि भोलिदेखि ढाड दुख्या छ भने आछ, पेटमा स्वास्थ्य बिग्रियो भने आछ, टाउको दुख्न थाल्यो भने आछ, यो सबै के हो, पानीको दोष लागेको कारण हो। त्यही भएर आजदेखि भनेको मान्नु, यो आवाजलाई रेकर्ड गर्नु हजुर काम लाग्छ कहिले काहीँ, बुझ्नुभयो कि भएन, यस्ता कुराहरू त सेभ गरेर राख्ने कुरा हो। यो त फेरि धेरै कुराहरूको प्रत्येक दिन मान्छे हजारौं हजार मान्छे जन्मिरहेका छन्, सबैलाई चाहिने कुरा होइन है, ध्यान दिनुहोला। यस्ता कुराहरूमा बुझ्नु भएन भने हाम्रो फेसबुक आइडी थाहा छैन, फेसबुक आइडीमा गएर सर्च गर्नु न। फेसबुक सबैले चलाउनुहुन्छ तपाईँहरू होइन, फेसबुकमा जानुहोस् अनि लक्ष्मण सुवेदी 333 LAXMAN YASUBEDI सुवेदी 333 यो सर्च गर्नुहोस् र तपाईँ हाम्रो भेटघाट हुन्छ। फेसबुकबाट म्यासेज गर्नुहोस् अथवा हाम्रो 98453 97658 यो नम्बर वाट्सएप छ, यो नम्बर सेभ गरेर वाट्सएपमा म्यासेज गर्नुहोस् होइन, अथवा हामीलाई तपाईँले युट्युबमा गएर लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोस्, हाम्रो आफ्नै युट्युब च्यानल आउँछ। अब यसमा भिडियो हाल्ने त धेरैचोटि भनियो थाहा छैन है, यसमा तपाईँहरूले हामीलाई त्यहाँ सब्सक्राइब पनि गर्नुहोला, भिडियोहरू अलिअलि छन् हेर्दै पनि गर्नुहोला, केही अब के को बारेमा भिडियो हाल्ने भनेर तपाईँले खबर गर्दै पनि गर्नुहोला। तपाईँले कमेन्ट गर्नुभएको युट्युबमा गएर कमेन्ट गर्नुभयो भने त्यहाँबाट हामी त्यही अनुसारका के गर्छौं, त्यही अनुसारका भिडियोहरू बनाएर त्यो युट्युबमा हामीले पोस्ट गरिदिनेछौँ र तपाईँहरूलाई हेर्न सजिलो पनि हुन्छ है। नम्बर थाहा पाउनुभयो, नाम थाहा पाउनुभयो, फेसबुकमा जाने अथवा जुनसुकै सामाजिक सञ्जालमा LAXMAN YASUBEDI सुवेदी 333 अनि नम्बर चाहिँ भनिहाल्छु है, दिनैभरि पनि फोन गर्नुहोला यही नम्बरमा 98453 97658 यो नम्बर चाहिँ वाट्सएप पनि छ, यसमा चाहिँ भाइबर पनि

होइन। अनि अर्को चाहिँ यान्सेलको नम्बर 98142-73-601 यो नम्बरमा सम्पर्क भने तपाईँ दिनैभरि पनि गर्न सक्नुहुन्छ। लागिहालौँ, धेरै ढिलो गर्न भएको छैन होइन। अब सुतिका स्नान मुहूर्त म तपाईँलाई एकदमै ध्यान दिएर सुन्ने खालको शास्त्रको ज्ञान दिइरहेको छु, ध्यान दिएर सुन्नुहोला। पोषम ध्रुवेन्दु करव्रात हेषु सुतिर स्नानम समित्र भरवी जकुजेषु सस्तम

मिथ्याम कति राम्रो श्लोक छ है। यसको अर्थ के भनौ भने सबैभन्दा पहिली रेवती नक्षत्र उत्तर भाद्रपदा उत्तर साडा र उत्तर फाल्गुनी नक्षत्र तीनटा नक्षत्र रोहिणी नक्षत्र मृगशिर नक्षत्र हस्ता नक्षत्र स्वाति नक्षत्र अश्विनी नक्षत्र र अनुराधा नक्षत्रमा अनि आइतबार बिहिबार मंगलबार होइन सुत्केर स्नान गर्नलाई शुभ हुन्छ भनेर शास्त्रमा दिएको छ है। अर्को के छ भने आराध्रा नक्षत्र पुनर्वसु नक्षत्र तिष्य नक्षत्र अनि श्रवण नक्षत्र मगा नक्षत्र अनि विशाखा र कृतिका नक्षत्र अनि मूल नक्षत्र चित्रा नक्षत्र अनि बुधबार र शनिबार बुझ्नुभयो कि भएन। षष्ठी अष्टमी चतुर्थी नवमी र चतुर्दशी तिथिमा स्नान गरे भने रोग बढ्छ भनेर शास्त्रमा ल्याएको छ। गर्न हुँदैन स्नान पहिलो स्नान है फेरि है त्यो ख्याल गर्नुहोला। अब यो संस्कारहरूमा हामीले तपाईँलाई कहिले हामीले के को संस्कार बतायौं कहिले हामीले के को संस्कार बतायौं यी सबै शास्त्रमा लेखेको कुराहरू मैले तपाईँलाई घोकेर भनेको छु हेरेर भनेको छु सत्य भनेको ल तपाईँहरूलाई सिकाउनको लागि हाम्रा दिदीबहिनीहरूलाई थाहा होस् भन्नको लागि हाम्रा आमा काकी फुपूहरूलाई थाहा होस् भन्नको लागि भनेको हो। अब एउटा एकदम महत्वपूर्ण कुरा जोडिहाल्छु पहिले ल ए गुरुबा फोन आउँछ हामीलाई धेरै नि हजुर हजुर राधे राधे भन्यो मेरो छोराको हेरिस न आठ महिना दाता अरे केही हुन्न राम्रै हो त होइन नि गाउँ गर्ने हुँदैन भने त राम्रो हुँदैन भने खै किन भन्छन् त्यहाँका बाजेहरू अनि गुरुबा बाह्र महिनामा दाँत आयो नि के हुन्छ माथि आयो कि पहिले तल आयो तल आछ पहिलो के हुन राम्रै हुन्छ त भन्छु म होइन गुरुबा यहाँ त बाह्र त राम्रो होइन अरे नि त भन्छन् खै कहाँ लेखाएको पनि। अब म आज श्लोक पढ्छु श्लोक पढेर तपाईँलाई सुनाउँछु ल श्लोक पढिदिन्छु ध्यान दिएर सुन्नु होला किनभने यो कार्यक्रम यतिखेर धेरै ठाउँमा बजिरहेको छ धेरै ठाउँका मान्छेलाई शास्त्रको ज्ञान चाहिएको छ धेरै ठाउँको मान्छेलाई चाहिँ संस्कार चाहिएको छ। मासे चेत प्रथमे भवेद सदसनो बालो विनाशे स्वयं अन्यास्त क्रमतो नुजात भगिनी मात्र ग्रधान द्वादिके षष्टादो लभते हि भोगमतुलम तातत सुख पुष्टताम लक्ष्मी सौख्यमथो जनो सदसनो बोर्ध्यम स्वपित्रादिहा। दाँत उम्रिने सबैभन्दा पहिले ध्यान दिनु दाँत स्वयं आयो भने एकदमै मतलब जन्मदैमा दाँत आयो भने धेरै ठुलो कष्ट हुन्छ आफै पनि विनाश हुन्छ भनेको छ तर धेरै ठुलो कष्ट हुन्छ। अनि दाँत सबैभन्दा पहिले बच्चाको पहिलो दाँत चाहिँ माथिबाट आयो भने अशुभ मानिन्छ तलबाट तल्लो गिजाबाट दाँत आउनु पर्यो पहिलो दाँत क्या हजुर पहिलो दाँत तलबाट आयो अरू दाँत जताबाट आयो भने केही फरक परेन पहिलो दाँत चाहिँ तलबाट आउनु पर्यो। अब कति महिनामा आउने त भनेको स्वयं दाँत सहित जन्म भयो भने त धेरै ठुलो कष्ट भयो अनि बुवा आमालाई पिर्छ भनेको छ दाँत सहित जन्मे भने बुवा आमालाई ठुलो धक्का दिन्छ अरे। अब जन्मेको एक महिनाभित्रमा दाँत आयो गुरुवा तलैबाट आयो तर के गरिन्छ भन्दा एक महिनामा आयो भने विनश्येत स्वयं आफैलाई स्वयंलाई घाटा हुने भयो बच्चा एकदमै ठूलो समस्यामा पर्ने भयो होइन। अब दुई महिनामा जन्मियो भने मतलब जन्मेको दुई महिनामा आयो भने के हुन्छ भन्दा आफूभन्दा सानाका भाइहरू गर्व खेर गाका गाई हुने भए नजन्मिने भए भाइहरू है। तेस्रो महिनामा दाँत आयो भने के हुन्छ बहिनीलाई पिर्ने भयो भनेको दोस्रो महिनामा दाँत आए पनि तेस्रो महिनामा दाँत आए पनि जे भए पनि आमाबाको गर्भबाट बच्चा खेर दिएर जाने भयो है। अनि चौथो महिनामा आयो भने आमालाई धेरै कष्ट हुन्छ है भनेर लेखा छ। अनि पाँचौं महिनामा आयो भने आफूभन्दा ठूलो दाईहरूलाई पिर्छ भनेर लेखा छ। अनि पाँचौं महिना पछाडि के भनेको छ
छैटौ महिनामा आयो भने धेरै ठूलो सुख हुन्छ छोरालाई, धेरै ठूलो आहा घर परिवार सन्तान सबैलाई सुख हुन्छ छैटौं महिनामा। जम्मा पाँचवटा महिना बार्नुहोस् है, फेरि सुन्नु ध्यान दिएर, मैले कता कता मामली पिर्ने पनि देखेको छु कतै कतै, यो आमाको ठाउँमा कसै कसैलाई मामा पनि भनिदिन्छन् क्या हजुर, त्यो पनि कुरा हो है। अलिअलि पाँचौं महिनामा समय आयो भने मामालाई पनि पिर्न सक्छ नातिन होला, तर छैटौं महिनादेखि आयो भने शुभ हो, छैटौं महिनामा आए पनि शुभ हो, सातौं महिनामा आए पनि शुभ हो, आठौं महिनामा आए पनि शुभ हो, नवौं महिनामा आए पनि शुभ हो, दशौं महिनामा जहिले आए पनि शुभ हो। जम्मा जन्मिएपछि पाँचवटा महिना चाहिँ ख्याल गर्नु पर्यो दाँत आयो कि आएन भनेर। अब यसमा एउटा कुरा एकदमै कुरा के छ भने कहिलेकाहीँ त हुन्छ नि त, लु मानौ दुई महिनामा आयो दाँत के गरिन्छ, अब शान्ति त गर्नु पर्यो, पिर्न त दिन भएन, त्यस्तो बेला चाहिँ सुवर्ण मूर्तिमा पूजा गर्ने, महामृत्युञ्जय जपहरू गर्ने र त्यही भाँडोद्वारा चाहिँ दधि प्राशन भन्छ के अरे, दही खायो भने केही कुरामा शुभ हुन्छ भनेर शास्त्रमा देखाएको छ, थोरै तिल हालेर अनि थोरै दही प्राशन गर्यो भने केही दोषहरू निको हुन्छ है। सानो टुक्रो सुन ल्याएर पूजा गर्ने, त्यही सुनद्वारा यसो ओठमा लगाइदिने दधि दही, त्यति गर्यो भने धेरै कुरामा राम्रो भइहाल्छ, आत्तिनु कोही पर्दैन। जबसम्म तपाईँले शास्त्र मान्नुहुन्छ, जबसम्म तपाईँले संस्कार मान्नुहुन्छ, जबसम्म तपाईँले चाहिँ संस्कृति मान्नुहुन्छ भने के हुन्छ, तपाईँलाई डर्नेको कोही चिन्ता छैन, डर्नेको भाग्नेको तपाईँलाई केही आतुरी छैन हजुर। धेरै कुराको हामीले तपाईँलाई संस्कार सिकाइरहेका छौँ, संस्कारलाई आत्मसात गर्नुहोस् न, केही भयो भने हामी त्यसको जिम्मेवारी लिन्छौँ। अब बाहुनको छोरा आउँछन्, काममा जनै हुँदैन, होटलमा बस्छौ चुवा चुवाको मासु खान्छन् ए हरि, राँगो खाइदिन्छन् ए हरि भगवान, ओफ यस्तो हुन्छ के गर्ने, त्यो सम्झिँदा पनि खल खाली पसिना आउँछ मलाई त, रिसले क्या त संस्कारहीनदेखिको रिसले, ए प्रभु हजुर हजुर, यो धामीहरू अलिकति अझै यहाँ धामी बाहरूले कुरो बिगार्नु भएको छ है हजुर, धामी बाहरूले बलि दिन्छ। अस्ति कता मैले एउटा युट्युबमा कि केमा टिप्स देखाएको थिएँ, एउटा गुरुबा साह्रै रिसाउनु भएछ क्या, बलि बलि भन्छ नि सब बिचरा, त्यो बोकोले बिचरा त्यो राँगोले के को चाहिँ पाप गरेको थियो त्यसलाई काटेको, बलि दिन सक्ने त्यस्तो भगवान्लाई प्यार गर्ने मान्छेले त आफू स्वयंको दिनु नै बलि भन्नु, त्यो एउटा गुरुबा उफ्रिनु भएको छ, म अस्ति खरो गुरुबा हुँदो रहेछ, यसो सोच्ने वास्तव हुन त हो नि है, हामी भगवान्लाई कति माया गर्छौँ, भगवानको लागि भनेर चट्ट हामीले खानै पर्ने कुरो चाहिँ काटेर दिन्छौँ ल हेर्नु, ए भगवान तपाईँले अहिलेसम्म कहिले सुन्नु भएको छ बाघलाई चाहिँ बलि दिहरे भनेको छैन, के दिन्छ बलि, कुखुरा, के दिन्छ बलि, बोका, के दिन्छ बलि, राँगा, यति होइन बलि दिने, अथवा हाँस पनि दिनुहुन्छ होला, परेवा पनि दिनुहुन्छ होला, त्यही त्यही खानुहुन्छ अनि त्यही त्यही तपाईँहरू बलि दिनुहुन्छ, ठिक छ बलि दिने भए दिउँ न त, मैले पनि तपाईँलाई साथ दिइन्छु ल, तर बलि दिने भइसकेपछि त्यो दिएको कुरा किन ल्याएको फेरि फिर्ता, पाप लाग्दैन भगवान्लाई दिएको चिज ल्याउनलाई, शासनमा के ल्याएको छ, आमामा भगवान्लाई अर्पण गरेको घरमा फिर्ता ल्यायो भने है भगवानको दक्षिणा कहिले नै झुकिएर आफ्नो खल्तीमा हातमा कतै झोलामा पर्यो भने त्यसो त ब्रह्म हत्याको दोष लाग्छ भनेर शास्त्रमा लेखेको छ, अनि भगवान्लाई दिएको कुरा लिएर किन आउने, रगतै मात्रै माग्नु छ भने थोरै यसो सियोलो कोट्याएर रगत दिनु नि, एकदम सफा भइहाल्छ त नि, किन काट्नुपर्छ त ल, तपाईँहरूलाई चित्त बुझेन है, गुरुबाले गर्दा हाम्रो अब सबै खुसी नै भयो भन्नुभएको छ, ठिकै छ तर धेरैले बुझ्नु भएको छ भित्र यति खुसी छु म, धेरैले क्या अझ अलिकति पढे लेखेका मान्छेहरू त ठ्याक्कै बुझिहाल्नुहुन्छ, ओहो गुरुबाले भनेको कुरा सही हो, रिसर्च गर्नु पर्यो नि, मैले के बोलिरहेको छु विश्वास नगर्नुहोस् तर मैले बोलेको कुरालाई तपाईँले अनुसन्धान गर्नुहोस् न अब, होइन
हाम्रा ऋषि महर्षिहरूले बोलेका कुराहरू, ऋषि महर्षिले भनेका शास्त्रका कुराहरूलाई तपाईँले खोज्ने हो नि त, खोजेपछि धेरै कुरा थाहा पाइहाल्छ। आदरणीय सज्जन, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू भने दिने प्रयास गरिरहन्छौ। हामीले यतिखेर दाँत उम्रिनेको कुरा भन्यौं, एक महिनामा आफैलाई विनाश हुन्छ, दुई महिनामा भाइलाई विनाश हुन्छ, तीन महिनामा बहिनी विनाश हुन्छ, होइन हजुर? हो कि होइन? मैले भनेको बुझ्नु भएको छ कि छैन? बुझ्नु भएको छैन भने दिनैभरि तपाईँको लागि फोन खुल्ला हुन्छ है हजुर, फोन फटाफट रूपमा गर्ने। अनि चौथो महिनामा चाहिँ आमालाई पीड़ा हुन्छ, पाँचौं महिनामा चाहिँ दाईलाई पीड़ा हुन्छ, अब छैटौं महिनादेखि पीड़ा हुन्छ भन्ने ब्राह्मण गुरुहरूले कहाँ पढ्नु भएर चाहिँ खोजिदिनुहोस् न, मुहूर्त चिन्तामणीमा नभएको कुरो कतै होला ज्योतिषमा? ल, पाँचौं महिनासम्म पिरियो, छैटौं महिनादेखि सबै राम्रो, तर दाँत सहित जन्म भयो भने चाहिँ अलिक दुखै हुन्छ, आमा बुवालाई पनि पिर्छ, एउटा कुरा। एउटा कुरा अर्को कुरा, पहिलो दाँत सिसाभर त्यो महिनामा पनि, पाँच महिना पछाडि पनि तलपट्टि आएको चाहिँ राम्रो है, तल्लो दाँत चाहिँ आएको राम्रो, ल? त्यसो भयो भने चाहिँ हाम्रो सबै कुरा राम्रो भइहाल्छ है। धेरैका छोराछोरी जन्मिया छन्, बाफाई गर्न छ, के छ भन्नु सबै भन्छु, आजमा सबै कुराको चर्चा पोलफोल दिन्छु आजमा। ल, हामीले के भन्यौं, दाँत आउनेको चरणमा। अब अघि हामीले यो त हामीले बीचमा राखेको हो नि त, यो त होइन, किनभने पाँच महिनासम्मको संस्कारको बारेमा आउँदैछ कुरो, नामकरण भयो, अब दाँत उम्रिन्छ, अनि यो सँगसँगै नारायण सँगसँगै के हुन्छ, नारायण सँगसँगै कुकुरमा राख्ने पनि नियम हुन्छ नि, होइन, कुकुरमा राख्ने क्या, कुकुरो थाहा छ, कुकुरो माथिपट्टि डोरी बाँधेर तलपट्टि सारी बाँधेर अथवा चाहिँ यस्तो भाटाहरूको बनाउने, आज त किन्न पाइँदो रहेछ है, थाहा भयो नि त हजुर, होइन, त्यही भएर किन्न पाइँदो रहेछ भने कुकुर किन्न पाइन्छ, त्यो ल्याएर राख्न दिनुहुन्छ। हामी त्यसलाई के भन्छौ, दोलारोहण भन्छौ हामी, हामी कुकुरलाई कुकुरमा सुताउन दिन, दोलारोहित प्रभात पञ्च सरपञ्च सुसप्त भैर निरुजम मरणम काश्यम व्याधि सौख्यम क्रमाशीसो। कति राम्रो शास्त्रमा लेखेका छ, चक्रहरू जुराउनुमा लेखा छ, सूर्य नक्षत्रबाट पाँच पाँच पाँच पाँच र सात नक्षत्रमा विवाद लगाएर कर्मैसँग निरोगता हुन्छ, मृत्यु हुन्छ, दुर्बलता हुन्छ, रोगी हुन्छ, अनि सुखी हुन्छ। सूर्य नक्षत्रबाट पाँचमा के हुने भयो, निरोगता हुने भयो। अब यो सबै बुझ्नुहुन्न, तर के चाहिँ हो भने अर्को कुरो भनिहाल्छु है, तपाईँले चाहिँ मरिकाटे बुझ्नुहुन्न यो कुरा, किनभने हामीले यही पढ्दा त अलि अझै बुझ्ने गाह्रो छ, बुझ्नु चाहिँ हुन्न, तर यो कार्यक्रम सुन्ने तपाईँलाई के चाहिँ थाहा पाउनु पर्यो भने, जब छोरो जन्मियो नि, अनि हतार हतार फोन गर्ने, गुरुबा मेरो छोरोलाई कुकुरमा राख्न दिन, कहिले हेरिदिनुहोस् त भन्नु पर्यो, तपाईँले कहाँ एकचोटि सुनेर बुझ्नुहुन्छ, तर यस्तो यस्तो पनि नियम रहेछ है भन्ने त बुझ्नु पर्यो नि, परेन? कुकुर राख्ने दिन छ, अब एकछिनपछि आउँछ यहाँ समय भयो भने, पहिलोचोटि छोरोलाई भैँमा उभ्याउने चलन छ नि, त्यसको बारेमा आज म तपाईँलाई चर्चा गर्छु, तर समय पुग्यो भने है हजुर, बुझ्नुभयो? सूर्य नक्षत्रको लाई पहिले पाँचौं भाग लाउने, पाँचौं नक्षत्रमा निरोगता हुन्छ, त्यसपछि पाँचौंमा मृत्यु हुन्छ भनेको त्यसमा भएन राहनलाई, त्यसपछि पाँचौंमा के हुन्छ, दुर्बलता हुन्छ त्यो पनि भएन, त्यसपछि पाँचौंमा रोग हुन्छ त्यो पनि भएन, त्यसपछि अन्तिममा सात नक्षत्रमा सुख हुन्छ। बुझ्नुभयो? यसो गरिसकेपछि के हुन्छ, यो सबै कुराको चर्चा यो गर्नुपर्छ, यो चाहिँ सूर्यको नक्षत्रबाट, सूर्य भाइको नक्षत्रबाट तब दिनको नक्षत्रसम्म गणना गर्नुपर्छ, अलिअलि ज्योतिष पढेको पढेका गुरुबार थाहा हुन्छ यो कुरा, सूर्यको नक्षत्र, सूर्य जुन नक्षत्रमा हुनुहुन्छ, अहिले मिथुन राशिमा हुनुहुन्छ, कुन
नक्षत्रमा हुनुहुन्छ, अहिले कर्कट राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ, अहिले तुला राशिमा हुनुहुन्छ, कुन नक्षत्र, सबै कुरो थाहा हुनु पर्यो हजुर। अब वैशाख महिनामा सूर्य कुन कुन नक्षत्रमा हुन्छन् भन्ने कुरो थाहा हुनु पर्यो। अश्विनी नक्षत्रमा हुन्छन् सूर्य वैशाखमा, अश्विनी नक्षत्र, भरणी नक्षत्र कृत्तिकाको पहिलो पाउसम्म के हुन्छ, दुई नक्षत्र र एक पाउसम्म के भयो, वैशाख महिनामा सूर्य रहने भयो, यो पक्का हो, सन्देभरिको नियम है। फेरि यो अश्विनी भरणी कृत्तिकाको पहिलो पाउसम्म वैशाखको तीस गते हुन्छ, अनि कृत्तिकाको दोस्रो पाउमा सूर्य जाने बित्तिकै के हुन्छ, जेठ महिना प्रारम्भ हुन्छ। कति सजिलो छ, अलिकति बुझ्न गाह्रो छ, बुझेको मान्छेले त साह्रै सजिलो छ, ज्योतिष विज्ञान यो विज्ञान हो हजुर, होइन हजुर। अनि के भयो, सूर्यको नक्षत्रबाट जुन दिनको क्रममा राखिन्छ त्यो दिन गन्ने हो कि हजुर, गनेपछि राम्रो हुन्छ, यसरी बुझ्नु होला भनेको, को क्रममा राख्ने दिनको चक्र बुझाए। अब मुहूर्त पनि हेर्नु पर्यो होइन, दन्तार कभो प्रतिधृति दिन मितबा सरे द्वारे सुभे मृदुल ध्रुव ध्रुव भवे शिशुना दोलाधिरो निरथानिष्क्रमण चतुर्थ मासे गमुक्त समय गमिते निवास। यहाँ शास्त्रलाई के भनिदियो भने अलिकति गहिरो कुरो छ हजुर, बुझ्नुहोस् है, जुन समयमा है जन्म समयबाट 32, 12, 16 र 18 एवं 10 दिनमा शुभ हुन्छ भन्दै यसमा हेराउनै पर्दैन भन्न खोज्या हो। त्यसमा पनि अझ राम्रो चाहिँ के हुन्छ, सोमबार बुधबार बिहिबार र शुक्रबार पर्यो भने झन् राम्रो होइन। अनि अर्को यो अरू अरू दिन गर्नु पर्यो भने के हुन्छ, हेराउनै पर्छ है हजुर। फेरि हजुर मृदु लघु र ध्रुव संज्ञ नक्षत्रमा पर्यो भने के हुन्छ, शुभ हुन्छ। यो भनेको सरस्वती नक्षत्र भनिदिन्छु, सोमबार बुधबार बिहिबार शुक्रबार पर्नु पर्यो, मृगशिरा रेवती चित्रा हस्ता अश्विनी पुष्प अनि उत्तर साढा उत्तर भाद्रपदा उत्तर फाल्गुनी रोहिणी नक्षत्रको दिन चाहिँ बच्चालाई कुकुरमा राख्यो भने पूर्व श्रीरण गरेर राख्यो भने शुभ हुन्छ भन्ने शास्त्रमा लेखेको छ है। अब अर्को यहाँ निष्क्रमण भन्ने एउटा संस्कार हुन्छ क्या हजुर, निष्क्रमण भनेको घरभन्दा बाहिर निक्लिने यात्रा, प्राय मान्छे त अब यो माइत जाने मात्रै हुन्छन्, अब अरू बेला पनि हुन्छ नि, कहिले कहीँ घरभन्दा बाहिर लानु पर्यो भने घरको गेटदेखि बाहिर यसो आफ्नो भूमिदेखि बाटासम्म जानु पर्यो भने पनि के छ भने जन्मेको बाट चारौं दिनमा अथवा बाह्रौं दिनमा चाहिँ यात्रा गर्नु पर्यो भने बच्चाको चाहिँ यस्तो सकभर लामो यात्रा गर्नु पर्यो भने शुक्र हेराउनै पर्यो, छोटो यसो बाटो सम्झाउनु पर्यो भने चारौं र बाह्रौं दिनको लागि पहिलोपल्ट घरभन्दा बाहिर निकाल्दा राम्रो हुन्छ। बुझिसके हजुर, अब भनेपछि हेर्नु त छोरोलाई घरभन्दा बाहिर राख्ने पनि मुहूर्त हुँदो रहेछ सन्तानलाई, त्यस्तो छ यो हाम्रो संस्कार, हाम्रो रीति, हाम्रो रिवाज कति राम्रो छ। आहा कार्यक्रम सुन्नु भएको छ, आनन्द आइरहेको छ, फोन गर्नुहोस् है, फोन गर्नुहोस् 98453 97658 र 98142 73601 फोन गर्नुहोला। अनि युट्युबमा जानु सबै र मेरो युट्युब च्यानललाई सबैले संस्कार सब्सक्राइब गरिदिनु है। अनि त्यहाँ के को बारेमा भिडियो हाल्ने भन्ने कुरा चाहिँ त्यहाँ तपाईँले कमेन्ट गरिदिनु होला, त्यहाँ भएका भिडियोहरू हेरिदिनु होला है त। यो त भयो हामीले के गर्यौं, कोक्रोमा हाल्ने साइट हेर्यौं। अब एकदमै महत्वपूर्ण संस्कार, महत्वपूर्ण कुराहरू, ए गुरुबा हजुर
आज नरनको दिन त भयो, अब एउटा पानी छुने चलन हुन्छ, अब आज एउटा गोदान गरेपछि छुइहालिन्छ नि, भइहाल्छ नि, हुँदैन र आहा कति राम्रो है। संस्कार चाहिँ गोली मारिदिने, एउटा दुनामा 5-10 रुपियाँ राखिदियो, गोदान भइदियो अनि ब्राह्मणलाई दान गरिदियो, तपाईँको पानी चल्यो, यो सकभर हुँदैन हजुर। यो कस्तो अवस्थामा हुन्छ, यो अति नै एकदम व्यस्त भयो, असम्भवै छ भने त्यो गर्नुहोला। घरमा नन्द हुनुहुन्छ, घरमा सासू हुनुहुन्छ भने खबरदार, महिला मेन सुधा चाहिँ हाम्रो अधिकार भन्ने महिलाले यहाँनिर आएर मेरो अधिकार भन्न सक्नुपर्छ। सुत्केरी भएको महिलालाई संस्कारले पनि एक महिना चुप्प लाएर बस्नु भनेको छ, अनि तपाईँहरूले काम लाउने। अझ हुँदा हुँदै अलिक पहाडतिर त आ पानी छुन चाहिँ हुँदैन, घाँस काट्न त भइहाल्छ नि भन्दा आउँछन् फेरि बुढी आमाहरू, हत्तेरिका। आफ्नै बुहारी त हो नि आमा, आफ्नै बुहारीको ज्यान बिग्रिन्छ भोलि, आफ्नै बुहारीको शरीर बिग्रियो भने आफ्नै छोराको धन खर्च हुने होइन। भोलि तपाईँलाई स्याहार गर्ने त्यही बुहारी हो, त्यही बुहारी रोगी भन्ने रोगी भइन् भने तपाईँको स्याहार कसले गर्छ आमा? बा त्यही भएर बुहारीलाई माया गर्ने गर्नुहोस्। संस्कार पनि एक महिना छ, एक महिनासम्म शरीर पनि अलिकति कमजोरी नै हुन्छ, त्यही भएर सुरक्षित दिनु होला। यसको बारेमा म चर्चा गरिहाल्छु ल, पानी छुने नियमको बारेमा म फेरि त्यसै बोल्दिनँ नि हजुर, श्लोक सहित बोल्दिने हो। श्लोक भनेन भने त गुरुबाले आफै गोजीबाट नियम राखेर भनिदियो, भनिहाल्नु छ तपाईँहरू भन्नुहुन्न। सुतिकाले अथवा गर्भवती महिलाले चाहिँ जल छुने भनेको जलको पूजा गर्नुपर्छ, भनेको कलशको पूजा गर्नुपर्छ क्या हजुर, अथवा इनारमा गएर पूजा गरे पनि हुन्छ, एउटा गोदान गरेर है। शास्त्रमा के लेखा छ भने कविज्यास्तैत्राधिमासे न पौषे जलम पूजय सुतिका मास सुतो बुद्धिर् द्विजावार विरक्ते तिथो ही श्रुतिज्या तिथोद्वन करणे। कस्तो राम्रो श्लोक लेखा छ यहाँ, शुक्रबार बिहिबार अनि शुक्र ग्रह बृहस्पति ग्रह अस्त छ भने, चैत महिना आइदियो एक महिनामा भने, अथवा एक महिना पछि पुष महिना आइदियो भने पानी नछुने, अथवा अधिक मास छ भने पनि त्यो अधिक मासमा पर्यो भने पानी नछुने त्यो बेला, बुझ्नुभयो कि भएन? अनि त्यो भयो भने त्यो महिना कटाइसकेपछि एक महिना पूरा भयो भने अनि बल्ल छुने। अनि भगवान जल देवता, जलमा वरुण देवताको बास हुन्छ, वरुण देवताको पूजा गर्ने गरे पनि राम्रो हुन्छ। अब त्यसमा पनि दिनहरू छ, बुधबारको दिन, सोमबार अनि बिहिबार होइन, चौथी नवमी चतुर्दशी तिथिको सबै छोडेर, बुझ्नुभयो? अनि बल्ल के हुन्छ, राम्रो दिनमा चाहिँ जलको पूजा गर्नु अनि बल्ल पानी छुन राम्रो हुन्छ। अब एक महिनासम्म पानी नछुने भने गर्दा के हो, सकभर सुत्केरी महिलाहरू सुरक्षित हुन् भन्ने हिसाबले पनि होला, एक महिनासम्म पानी छुयो भने वरुण देवताले दोष लाग्छ, किनकि उसको शरीर अशुद्ध भएको हुन्छ है। अब शास्त्रले महिलालाई हेपो भन्नुहुन्छ, शास्त्रले त महिलालाई त हेर्नु सम्मान गरेर एक महिनासम्म थपक्क बस, खानामा खाना पकाउन नजा, पानी नछु, आगो नछु भने रहेछ त, छैन भनेको छ त, मानिदिनु भएन र आफै हेपिनु हो क्या हजुर है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, आदरणीय सज्जन, हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामीलाई धेरै कुराहरूको संस्कारको बारेमा, संस्कृतिको बारेमा धेरै भक्तहरूले प्रश्न गरिरहनु भन्ने भएको कुराहरूलाई हामीले आज यहाँ मौका मिलाएर तपाईँहरूलाई जानकारी गराइरहेका छौं। त्यसो हुँदाखेरि तपाईँले के चाहिँ गर्नु पर्यो भने, अलिकति यो सबै कुराहरूको चाहिँ विचार गरेर, विमर्श गरेर, अब हामी संस्कारी बन्नुपर्छ है भन्ने तपाईँको गाउँमा, तपाईँको घरमा, तपाईँको मस्तिष्कमा यो चाहिँ सेट हुनु पर्यो। अब परेन पर्यो होइन, अब कुरो आयो निष्क्रमण भनिसकेपछि, अब आयो अन्न प्राशन मुहूर्त, ल भनेको
पास्नी मुहुर्त भात खुवाएको क्या हजुर. अहिले धेरैले मलाई फोन गर्नु भएको छ अहिले, ए गुरुबा कहिले होला भनिरहनु भएको छ. मैले छैन छैन छैन छैन भन्न पनि भएन, पात्रो हेरेर यो दिन छ है भनिदिएको छु. त्यसो हुँदाखेरि तपाईँले एकदमै ध्यान दिनुहोला है. अब अन्नप्राशनको मुहूर्त कहिले हुन्छ? रिक्तानन्दा सदर्शम हरिदिवसमथो सौ विभो मार्किर्वारान् लग्नम जन्मक्षर लग्नाश्रम गृह लग वर्गम मीनमेषादिकम च हित्वा सत्समे मासस्तहि मृगदिशां पञ्चमादो जमासे नक्षत्रै सहस्त राखी समृद्धु लघु चरेर बलिनासनम सत. शास्त्रले भन्छ सबैभन्दा पहिले रिक्ता तिथि छोडिदिनु, नन्दा तिथि पनि छोडिदिनु होइन, अनि यति मात्रै हो र औँसी छोडिदिनु, द्वादशी छोडिदिनु, शनिबार पनि छोडिदिनु, मंगलबार पनि छोडिदिनु, आइतबार पनि छोडिदिनु, जन्म नक्षत्र पनि छोडिदिनु, जन्म लग्नबाट अष्टम भावमा स्थित राशिको नवांश तथा मीन मेष र वृश्चिक लग्न छोडेर जन्म समयबाट छैटौं महिनामा अथवा पाँचौं महिनामा अथवा छैटौं र पाँचौं महिनामा भएन भने के भनेको छ? अलिकति विधि पुगेन भने अलिकति गाह्रो हुन्छ विधि, यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ है तपाईँहरूले. बुझ्नुभयो कि भएन? अब छोरा मान्छेको जन्म भयो भने छैटौं महिनामा, अनि छोरी मान्छेको जन्म भयो भने पाँचौं महिनामा. त्यो सम्म भएन भने अलि पछि जाने फेरि है. त्यसमा पनि के छ, विषम महिनामा स्थिर संज्ञक भनेको उत्तर फाल्गुनी, उत्तर साढा, उत्तर भाद्रपद र रोहिणी, अनि मृगशिरा, रेवती, चित्र नक्षत्र र अनुराधा नक्षत्र, अनि हस्ता नक्षत्र, अश्विनी नक्षत्र, तिष्य नक्षत्र, अभिजित नक्षत्र, अनि चर संज्ञक स्वाति, पुनर्वसु, श्रवण धनिष्ठा, सतभिषा नक्षत्रहरूको शुभ बेलामा चाहिँ भात खुवाउनु पर्छ. पहिलो चोरी भात खुवाए अन्न प्राशन है हजुर. हाम्रो गाउँ घरमा के भन्छ, पास्नी होइन हो कि होइन? अस्ति कसले हो मलाई भात खुवाई सँगसँगै छेड गर्न हुँदैन भन्दै हुन्थ्यो, के कपाल खोर्न मन लाग्यो होला ए हरि. अब त्यसमा पनि फेरि लग्नहरू पनि शुद्धि चाहियो. कस्तो कस्तो लग्न चाहियो त भन्दा, लग्नमा चाहिँ केन्द्रवर्तीमा एक चार सात र दस यो कोठामा चाहिँ, अनि त्रिकोण भनेको पाँच र नौमा चाहिँ के हुनु पर्यो, अनि तृतीय भावमा शुभ ग्रह स्थित हुनु पर्यो. लग्नबाट दशौं भावमा ग्रह रहित अथवा तृतीय एकादश स्थानमा षष्ठौं भावमा पाप ग्रह त्यस्तो हुनु, अनि लग्न छैटौं अनि अष्टम भावमा चन्द्रमा रहित भयो भनी चाहिँ बल्ल के हुन्छ, अन्नप्राशन गर्न शुभ हुन्छ. अब यी सबै कुरा मिलाउँदाखेरि गाह्रो छ सबै कुरा मिल्न चाहिँ. तपाईँहरूलाई चाहियो भने, छोराछोरीको भात खुवाई गर्न चाहियो भने, छोरो छ भने तीन महिनादेखि नै हेराउनु क्या, चार महिनादेखि नै, छ महिना सकिन गुरुबा

अनि त्यस्तो भएपछि के हुन्छ अलिकति ग्रहहरूमा दोष लाग्न सक्छ है। यो अन्न प्राशन गर्ने मुहूर्त पनि एकदमै ठूलो मुहूर्त हो। जस्तो अन्न खुवायो त्यस्तै हाम्रो बच्चाहरूको बुद्धि बच्चाहरूको विवेकहरू उत्पन्न हुन्छ। आदरणीय सज्जनहरू, अब यहाँ संस्कार मध्येमा धेरै संस्कार बाँकी छन्। हामीले सबै संस्कारको चाहिँ चर्चा परिचर्चाहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामीले अब तपाईँलाई बालकको कुन कुन बेलामा चाहिँ कुन कुन ठाउँमा चाहिँ बालकलाई भूमिमा राख्नुहुन्छ भूमिमा बसाउनुहुन्छ भनेर हामीले तपाईँले यो छोटो चर्चा गर्छौं। अब यही चर्चामा चाहिँ भूमिमा राख्ने दिन तपाईँहरूले शुभ दिन थाहा पाउनुभयो र पहिलोचोटि बच्चालाई भूमिमा राखेर अनि अगाडिपट्टि के सामान दिनुहुन्छ नि कतिकै मैले भिडियोमा देखाउँछु त्यो साँच्चीकै कुरा हो। बच्चालाई सुताइदिने बच्चाले टुकटुक हिँड्दै गरेर अलिकति परापट्टि लगेर एउटा पैसाको नोट एउटा कुनै हात हतियार एउटा कुनै कलम कापी यस्ता चिजहरू अगाडि राखिदिने अनि त्यो बच्चालाई छोडिदिने र आफै बच्चा गएर जे छुन्छ नि हो त्यसमै के हुन्छ बच्चाको लिन हुन्छ भनेर शास्त्र अनुभवमा पनि लेखेको छ है। यो मुहूर्त चिन्तावणीमा लेखेको छ, यो गुरुबारलाई पनि थाहा नहुन सक्छ कति गुरुबारलाई। मुहूर्त चिन्तामणी मैले धेरैचोटि भनेको छु, मुहूर्त चिन्तामणी भनेको ज्योतिषको एकदमै खारिने शास्त्रको ग्रन्थ हो। मुहूर्त चिन्तामणी नपढ्ने गुरुबा ज्योतिषै भन्दैनन्, पक्का हो होइन। आजभोलि त पाँच दिने ज्योतिष क्लास, एक महिने ज्योतिष शिविरमा पढेर म पनि ज्योतिष हुँ भन्ने खालका छन्। त्यस्तासँग अलिकति भर नपर्नु, अल्प विद्या भयंकरी हुन्छ, फेरि अलिअलि जानेको मान्छे त खाल्टोमा डुबाइदिइहाल्छ। त्यही भएर पूर्ण ज्ञान भएको गुरुबाहरूसँग गएर चिनाएर आउनु। अनि पढ्नेवाला गुरुबाहरूले अब भाइहरू हुनुहुन्छ भने पनि एकदम खालिएर, अहिले कमाउने होइन हजुर, पहिले इज्जत कमाउने हो, इज्जत सँगसँगै पैसा आउँछ। पैसाका लागि कुनै पनि भाइ बहिनीहरूले ज्योतिष पढ्दै हुनुहुन्छ भने कमाउने तर्फ कुनै पनि ध्यान नदिनु। पहिले के गर्ने, ज्योतिषमा धेरै पर्दैन, सयवटा श्लोक घोकेर त्यसको रस खानुहोस्, त्यसपछि ज्योतिष तपाईँलाई छोड्ने मन लाग्दैन, ज्योतिष तपाईँले पुरै सकेर छोड्नुहुन्छ। ज्योतिष गुरुबारलाई श्लोक सोध्यो भने पाँचवटा पनि आउँदैन, अनि कहाँबाट रस पस्छ। कम्तीमा सयवटा श्लोकको अर्थसहित कण्ठस्थ भयो भने पो हामीले चाहिँ होइन त्यसको गहिराई बुझ्नलाई हामीलाई त्यहाँ जान मन लाग्छ। रसै छैन ज्योतिषमा, चुचाचोला आउँदैन, राशिको स्वामी आउँदैन, यस्तो भएछ अलिक गाह्रो हुन्छ। म तपाईँहरूलाई भूमिमा राख्न दिनेहरू भन्न खोज्दै थिएँ तर समयमा अलिकति डाँडो काटिसकेको जस्तो लाग्यो मलाई। प्राविधिकबाट खै समय भन्ने हुन्छ, घडी देखाउँदै हुनुहुन्छ। आदरणीय सज्जन, कार्यक्रमको समय अवधिभर हामी तपाईँलाई धेरै कुराको ज्ञान दिने प्रयास गरिरहन्छौँ। यो तपाईँहरूलाई रेडियोमा सुन्दा कस्तो लागिरहेको छ, कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ एकचोटि मलाई म्यासेज पनि गरिदिनु होला। अनि तपाईँले यस्तै यस्तै केही कुराहरू चाहियो भने हामीलाई दिनैभरि पनि फोन गर्नुहोला, अनि चिना हेर्नको लागि पनि दिनैभरि सम्पर्क भने गर्दै गर्नुहोला। संस्कार र संस्कृति सहित ज्योतिष दर्पण कार्यक्रममा हामी 8 बजेबाट 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै नेपालभर ल्याउने प्रयासमा छौं। आइरहेको छ सयौं रेडियोबाट आइरहेको छ, अन्य रेडियोहरूबाट पनि यो कार्यक्रम तपाईँहरू जोड्न चाहनुहुन्छ भने सम्पर्क भने हामीलाई गर्नुहोला है। हाम्रा नियमहरूमा रहेर तपाईँले कार्यक्रम प्रसारण गर्न पाउनुहुनेछ। दैनिक रूपमा नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम बजिरहेको छ। आजको लागि यति नै बिचमार्ने प्रयास गरे। भोलि बिहान तपाईँहरू मेरो भेट पूर्ण रेडियोको ध्वनि तरङ्गबाट हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय श्री राधे।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित

0: लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।
2: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही असार 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
5: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
5: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया। के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
5: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने
6: आयुर्वेदिक उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 0। काशी 534-328 फेरि सुन्नुहोस् है 98-480-27-590।
4: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
8: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
9: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
4: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
9: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
8: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
4: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
9: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
8: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
0: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार सुरु गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
9: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्त्व एवं भिटामिनहरू,
6: इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, बिचारी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर्स, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ सुन।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला बिहानको 9 बजेको छ।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दै, विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वागलेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। नेता विराज भक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वागलेलाई सघाउनु भएको हो। अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सोभिता गौतम, समीक्षा बास्कोटा, लीमा अधिकारी र डाक्टर तोसिमा कार्कीले दावी गरेका छन्। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन भने बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वागलेको मात्रै उम्मेद्वारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री खुला, 2 सहमहामन्त्री खुला र 1 महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष झा, विभिन्न आचार्य, कविन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
0: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
0: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरेर हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर झण्डै 47,92,000 ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। पक्राउ परेकाहरूले पोल्याण्ड, मकाउ र क्यानाडा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेपछि पीड़ितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताराचल पठाइएको छ। यसैबीच नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभरबाट विभिन्न मुद्दा 2182 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू पक्राउ परेसँगै 807 वर्ष 1 महिना 13 दिन कैद सजाय कार्यान्वयन भएको छ। प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना पनि असुल उपर गरेको जनाएको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायत मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको प्रहरीको भनाइ छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मुख्य सीमा नाकामा बोर्डर इन्फ्याक्सन टीम बीआईटी अर्थात सीमा सम्वाद टोली गठन गर्ने तयारी गरेको छ। यससँगै मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै देशभर उद्धार क्षमता अभिवृद्धिका लागि विपद प्रतिकार्य अभ्यासलाई पनि तीव्र पारिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा संचारकर्मीसँग कुरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षा विपद व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो। अब विदेशको खबर। भेनेजुएलामा लगातार भूकम्प जाँदा अहिलेसम्म कम्तीमा 235 जनाको ज्यान गएको पुष्टि भएको छ। यो संख्या बढ़दै जाने अनुमान छ। यस्तै 1,500 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। राजधानी कराकस र तटीय शहर ला गुआइरामा भत्किएका भवनको भग्नावशेषमा फँसेकाहरूको उद्धार कार्य तीव्र रूपमा चलिरहेको बीबीसीले जनाएको छ। 7.2 र त्यस लगत्तै 7.5 म्याग्नेच्युडका भूकम्पले सयौं भवनमा क्षति पुर्याएका छन्। सरकारले आपतकाल घोषणा गरेको छ भने अमेरिका सहित विभिन्न देशहरूले उद्धार तथा राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूले मृतकको संख्या अझ बढ़न सक्ने बताएका छन्। अहिलेसम्म झण्डै 150 भन्दा धेरै भवन भत्किएका र भवनाशेषमा फँसेकाहरूको खोजी तथा उद्धार तीव्र रूपमा भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छनृ।

0: अब खेल खबर विश्वकप फुटबलमा अहिले दुईवटा खेल भइरहेका छन्। अहिले भइरहेका खेलमा खेलको 61 मिनट चलिरहँदा टर्की र युएसएले एकअर्का विरूद्ध दुई दुई गोल गरेका छन् भने पाराग्वे र अस्ट्रेलिया बीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। यसअघि ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा जापान र स्वीडेनले एक एकको बराबरी खेलेका छन्। गराते भएका खेलमा समूह इक्वेडर र आइवरी कोस्ट विजयी भएका छन्। चारपटकको विश्व विजेता जर्मनी गराती इक्वेडरसँग पराजित भयो। अर्को खेलमा आइवरी कोस्टले कुराकाओलाई 2-0 हराएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध, अरू पदाधिकारीको लागि चुनाव हुने, उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी, होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थप, सो व्यवस्थापन खर्चका लागि 15 गतेसम्म निवेदन दिनुपर्ने, मनसूनको प्रभाव सामान्य, केही ठाउँमा पानी परे पनि धेरै ठाउँमा उस्तै गर्मी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ़दै विभिन्न देशहरूबाट उद्धार तथा राहतको प्रतिबद्धता, र टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया बीचको विश्वकप खेल चल्दै।
1: तपाईको गाउँमा तपाईको ठाउँमा तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
2: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
3: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
5: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
4: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
6: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
7: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
8: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुला तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
7: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन सधैँ बाजु छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन।

0: मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, बाप झै।
4: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना:
6: यही असार 13 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
6: यही असार 13 गते शनिबारको दिन
5: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
7: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
8: यसका लक्षणहरू के के हुन्?
7: यसका लक्षणहरू: रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
8: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
7: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
8: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
7: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
9: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: यो साल त ढुक्क भयो है बुढी।
11: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
10: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
12: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
13: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
4: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
4: Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाँझै।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
7: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न अहिले मतदान भइरहेको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। महाधिवेशनको छैठौं दिन आज दोस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोनी वागले निर्विरोध हुनुभएको छ। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको हो। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्री पदमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। राष्ट्रपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला छन्। राजसपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 99 जनामा 50 पुरूष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लंघन भएको बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू संचालित छन्। गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले यूरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 1:15 बजे समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2000 दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान 5:45 बजे समूह एजका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्वे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान 8:45 बजे समूह जीका दुई खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
5: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
6: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुक चीर परिचित अनुभवी स्वास्थ्य कर्मी इंद्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
7: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
7: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
7: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाज्छ।

घुम्न भनेर हिँडेको, बाटोमा हिँडोले के खुवाए खुवाए, काँचो पनि खुवाए, पाकेको पनि खुवाए, त्यही भएर म हतार हतार गर्दै यहाँ टोयलेट छिरेको त तिनका बाजे पेट पटक्कै कटेर हैरान, यहाँ आउन चापेको बेला उता महिला र पुरुषको भनेर बस्ने, फेरि कसले हेरेर यहाँ ढोका हेर्दै

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही असार 13 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
1: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैखाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98683568। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्छै।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
2: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51204। मनोकामना बेकरी एन्ड केक सप, भुरिगाउँ बजार, बर्दिया।
5: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
6: यही असार 13 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
6: यही असार 13 गते शनिबारको दिन
5: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क

0: नयाँ मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्ने योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भरिगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
0: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
1: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
1: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ झै।
3: Radio Tiger Studio Time. यति बेला साँझको 5 बजेको छ।
4: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एक नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 9858-39543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
5: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857-29017 र 9857-37582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
10: यही असार 13 गते शनिबारको दिन
9: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
10: यही असार 13 गते शनिबारको दिन
9: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
5: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
6: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
7: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
1: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815948001 र 9866949140।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप झैं।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्यारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। जीवित परमेश्वरको वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म सम्भवतः धेरै टाढा पुग्ने भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सन्देशलाई सविस्तार गर्दा हामी पवित्र आत्माको हस्तक्षेप सँगसँगै मानवीय आत्माको पनि सामना हामीले गरिरहेका हुन्छौँ। सबैभन्दा गम्भीर खतराहरू मध्ये एक आत्मनिर्भरको खतरा मानवीय आत्मामा हुँदछ। सृष्टिको जुवा फ्याँक्नु र सृष्टिकर्ताको भूमिकालाई आफूमा लिन प्रयास गर्नु खतरापूर्ण छ। यस्तो देखिन्छ कि प्रत्येक वैज्ञानिक प्रगतिले यो आधुनिक युगमा मानिसलाई नम्र बनाउनुको सट्टा अलि बढी ईश्वरीय महसुस गराउँदै गएको छ। ब्रह्माण्डको विशालताको अगाडि मानिसले आफूलाई नम्र बनाउनुको सट्टा प्राप्ति गर्नलाई र आफ्नो नाम राख्ने प्रवृत्तिमा नै अगाडि बढिरहेको हामी देख्दछौँ। त्यो आध्यात्मिक आयामहरू पनि छन्, तर प्राय भौतिक रूपमा यसले पूर्ण रूपमा व्यवस्था गर्दछ। अवश्य पनि भौतिक मात्र त्यस्तो क्षेत्र हो जहाँ विज्ञानले केही योगदानहरू दिइरहेको छ। यसले हाम्रो ब्रह्माण्डका हरेक गुणहरू तत्त्वहरूसँग मात्र एउटा व्यवहार गर्न सक्छ र दिन प्रतिदिनको नयाँ नयाँ आविष्कारको प्रकाशबाट मानिसहरूलाई नयाँ सोच निर्माण गर्न सहायता गरेको छ। यो विज्ञानको प्रविधि, आधुनिक युग र दिन प्रतिदिन नयाँ नयाँ आविष्कारको कुराहरू गर्दै जाँदा हामी पनि यो युगको चलायमान अनुसार चलिनु पर्छ। हाम्रा पाइलाहरू यसमा केन्द्रित हुनुपर्छ। तर हामी प्राय आजको बारेमा मात्र चिन्तित हुन्छौँ। हामीसँग केवल एक दिन हुनुको पनि एउटा राम्रो कारण छ, तर हाम्रो चिन्ता र आजको दिन हाम्रो लागि पर्याप्त हुँदैन। हामीले आजभन्दा बाहिरको कुरा सोच्नुपर्छ, किनभने आज हामीले गर्ने कार्यहरू, निर्णयहरू दूरगामी सम्भावनाहरू बोकेका हुन्छन् र यसले दूरगामी असर गर्दछ। आज धेरै मानिसहरूले आजको दिनलाई व्यवस्था गर्छन् र आउँदै गरेको सम्भावनालाई उनीहरूले इन्कार गर्छन्। आज उनीहरूले गर्ने निर्णयहरू दीर्घकालीन निर्णय नहुन सक्छन्, तर आज हामीले यो कुरा सम्झाउनु पर्छ, सम्झिनु पर्छ, यो जीवन सर्वोच्च रूपमा अर्को जीवनको लागि एउटा तयारी हो। बाइबलले आज हामीलाई सिकाउँछ कि मृत्यु पछि जीवन छ, एक अनन्त जीवनको अस्तित्व। कसैको लागि जीवन आनन्दले भरिएको हुनेछ र अरूको लागि, धेरैको लागि ठूलो दुःख र पीडाले पनि भरिएको छ। र यस जीवनबाट टाढा पुग्ने सम्भावनाहरू आज बाइबलले आज हामीलाई देखाउँछ। हामी त्यो दृश्यलाई कोर्न सक्छौँ। यसैले आउनुहोस्, हामी मत्तीको पुस्तक 7 अध्यायको 13 पददेखि लिएर 20 पदसम्ममा यसले सिकाउनु भए झै आज तपाईँको लागि महत्वपूर्ण निर्णयले भोलिको अनन्तको दिन तय गर्दछ। लेखिएको छ, सागो र ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छ, किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो

0: एउटा सही बाटो
1: गलत बाटो भेटाउन अति नै सजिलो छ
0: अनि यसको चौडा ढोका पनि ठुलो छ र एउटा बाटो फराकिलो छ
1: यसैले भन्नुभयो कि त्यहाँ धेरैजना मानिसहरू त्यो बाटोबाट भएर जान्छन्
0: अनि यो भेट्टाउन गाह्रो छैन तपाईँले गर्नुपर्ने भनेको भिडलाई पछ्याउनु हो
1: तपाईँले गलत बाटोको प्रवेशद्वार भेट्टाउनुहुनेछ
0: त्यहाँ धेरै मानिसहरू भिडहरू तपाईँको अघि हिँडिरहेका हुन्छन्
1: म भन्छु यो गलत बाटो हो
0: किनभने यसैले भन्नुभयो कि यो बाटोले विनाशमा पुर्याउँछ
1: निश्चित रूपमा तपाईँ र म विनाशमा जान चाहनुहुन्न
0: किनकि आज बाइबलले धर्मशास्त्रले स्पष्ट रूपमा भनेको छ अर्को बाटो छ
1: त्यो अर्को बाटो चाहिँ साँघुरो छ
0: यसको ढोका साँघुरो छ
1: बाटो अति कठिन छ
0: यसैले भन्नुभयो कि थोरैले मात्र त्यो बाटो भेट्टाएका छन्
1: त्यो साँघुरो बाटोले जीवनमा पुर्याउँछ
0: त्यसैले म तपाईँहरू सबैजनालाई गलत बाटोको प्रवेशद्वारको बारेमा चेतावनी दिँदछु
1: तपाईँले अहिले देखेको बाटो दोबाटोमा उभिरहनु भएको हुन सक्छ
0: अब तपाईँको जीवनमा कुन बाटो जाने हो भनेर सोचिरहनु भएको पनि हुन सक्छ
1: प्रभु येशूको यी वचनहरूबाट म तपाईँलाई यो सिकाउन चाहन्छु
0: गलत बाटोमा हिँड्दा यसले विनाशमा पुर्याउँदछ
1: त्यो बाटोमा नजानुहोस्
0: तर सही बाटोमा जानु जुनले जीवनमा पुर्याउँदछ
1: त्यो बाटोको प्रवेश साँघुरो छ
0: निर्णय आज तपाईँ र मेरो हो
1: तर यसको दुर्गामी सम्भावनाहरू छन्
0: किनभने यदि तपाईँ र म गलत बाटोमा उभिएका छौँ भने
1: यसले सही र ठिक गन्तव्यमा पुर्याउन सक्दैन
0: यसरी यो अति महत्वपूर्ण छ कि तपाईँ र म कहाँ जाँदैछौँ
1: यसलाई ध्यानपूर्वक हेर्नु पर्दछ
0: यो प्रभु यसको चेतावनी हो
1: यदि हामी गलत बाटोमा छौँ भने सुनिश्चित गर्नुहोस्
0: र त्यसबाट आफ्नो मार्गलाई परिवर्तन गर्नुहोस्
1: अर्को कुरा झुटो अगमवक्ताहरूको प्रभावबाट सचेत रहनुहोस्
0: यहाँ एउटा गम्भीर चेतावनी प्रभु येशूले परमेश्वरको धर्मशास्त्रले हामीलाई बताउँदछ
1: जसले सही जीवनलाई असर गर्छ
0: येशूले भन्नुभयो झुटा अगमवक्ताहरूबाट सावधान रहौ
1: तिनीहरूको उपस्थिति अति नै भ्रामक छ
0: किनभने तिनीहरू भेडाको भेषमा भेडाहरू जस्तै कोमल विनम्र चिल्लो बोली बोल्दै तपाईँहरूका आउँदछन्
1: भेडाको बारेमा डरलाग्दो केही पनि छैन
0: भेडा एक कोमल जनावर हो सुधो हुन्छ
1: भेडा एकदमै शान्तिप्रिय जनावर हो
0: त्यसैले यी झुटा अगमवक्ताहरू भेडाहरू जस्तै देखिन्छ
1: तर वास्तविक उनीहरू भित्र भोका बुवासाहरू हुन्
0: तिनीहरूले यी भेडाहरूलाई च्याक्छन् र दिदिहाल्छन्
1: मैले बुवासाको आवाज र चिच्याक कहिले सुनेको छैन
0: तर त्यो क्षेत्रमा बस्ने मानिसहरूले भनेको मैले सुनेको छु
1: बुवासाहरूको आवाज चिच्याहार धेरै डरलाग्दो हुँदछ
0: बुवासाको चिच्याहार सुन्नु भयानक कुरा हो
1: विशेष गरी यदि तपाईँ एक्लै रातमा हुनुहुन्छ भने यसको आवाज डरलाग्दो हुन्छ र तर्साउने हुँदछ
0: बुवासोहरूको झुण्डले तिनीहरूको भोका चरित्रको कारणले आफूभन्दा धेरै ठुला ठुला जनावरहरूलाई पनि उनीहरू खान सक्छन् मात लगाउन सक्छन्
1: यसैले येशूले भन्नुभयो झुटा अगमवक्ताहरू भोका बुवासाहरू जस्तै हुन्
0: तिनीहरूले कसरी काम गर्छन् हेर्नुहोस्
1: र चिन्नुहोस्
0: ती झुटा अगमवक्तालाई चिन्न सकिन्छ
1: तिनीहरू भेडाहरू जस्तै शान्त देखिए पनि जब तिनीहरूले तिनीहरू के गर्छन् भनेर देख्नुहुन्छ
0: त्यो समयमा उनीहरूलाई बुझ्नुहोस्
1: र निश्चित गर्नुहोस्
0: कि तपाईँ झुटा अगमवक्ताहरूद्वारा धोकामा पर्नु हुने छैन
1: तेस्रो कुरा भ्रष्ट रुखको अन्तको बारेमा सचेत रहनुहोस्
0: हामीलाई हाम्रो गन्तव्य निर्धारण गर्नको निम्ति व्यवहारिक चेतावनीहरू दिएको छ
1: यसैले यस बारेमा प्रभु येशूले लामो छलफलमा हामीलाई सिकाउनुहुन्छ
0: उहाँले यसरी भन्नुहुन्छ
1: कि काँडाको बोटबाट अङ्गुर अथवा सिउरीबाट अन्जिर टिपिन्छ र
0: अवश्य टिपिँदैन
1: तपाईँ अङ्गुरको बोटबाट अङ्गुरै बटुल्नुहुन्छ
0: तपाईँ नेवाराको रूखबाट नेवारा नै बटुल्नुहुन्छ
1: त्यसैले राम्रो रूख यसको फलबाट चिनिन्छ
0: यसले राम्रो फल दिन्छ
1: नराम्रो रूखले राम्रो फल दिँदैन
0: एउटा नियम हो
1: जुन कहिले पनि परिवर्तन गर्न सकिँदैन
0: जुन रूख रोपिएको छ त्यही फल त्यो रूखले दिँदछ
1: त्यसैले राम्रो रूखले राम्रो फल फलाउँछ
0: अब भ्रष्ट रूखको अन्त के हो त
1: खराब रूखले राम्रो फल फलाउँदैन
0: त्यसैले यसलाई काटिन्छ र चलाइन्छ
1: यसको कुनै मूल्य हुँदैन
0: यदि रूखले असल फल फलाउँदैन भने त्यो खराब रूखलाई काटेर फालिन्छ
1: यसैले मित्रहरू आफूलाई खराब रूख हुनबाट जोगाउनुहोस् र निश्चित हुनुहोस्
0: रूख असल छ कि छैन भनेर त्यसको फलबाट नै चिनिन्छ
1: यदि कोही व्यक्ति असल छ कि छैन भनेर चिन्नु त्यसको काम र व्यवहार र चरित्रबाट थाहा हुँदछ
0: यसैले जीवनमा यति धेरै दुर्गामी सम्भावनाहरू भएको हुनाले हामीले आज येशू ख्रीष्टले दिनुभएको धर्मशास्त्रका यी चेतावनीहरूलाई अवश्य पनि ध्यानमा राख्नुपर्छ
1: र यदि हामी गलत बाटोमा छौँ भने यसलाई सुधार गर्नु आवश्यक छ
0: हामी झुटो अगमवक्ताहरूको प्रलोभनमा प्रभावमा पर्नु हुँदैन
1: खराब रूखको अन्तको परिणाम हामीले देखिसकेका छौँ
0: यसैले असल फल फलाउने हामी रूख बन्नुपर्छ
1: र यी सबै कुराहरू बस्नको लागि हामी आज येशू ख्रीष्टतिर फर्कनु आवश्यक छ
0: र यी चेतावनीहरूलाई

हाम्रो जीवनमा लिएर असल परिणामहरू ल्याउन सक्नु पर्दछ, जसद्वारा परमेश्वरको महिमा हुन्छ। यी सबै चेतावनीहरूलाई हाम्रो जीवनमा अनुसरण गरी हामीले अनन्तको प्रभावलाई दुर्गामी रूपमा असर पार्न सक्छौँ, जसद्वारा हामी अनन्तको राज्यमा हामीले हाम्रो आफ्नो अनन्त जीवनको स्थानलाई सुरक्षित राख्न सक्छौँ। परमेश्वरले यी सबै वचनबाट हामी सबैजनालाई प्रशस्त आशिष

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ यसले नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100553, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, सुर्ती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुर्ती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने, आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असार 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
5: यही असार 13 गते शनिबारको दिन
4: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको AR कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
6: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
2: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, SE दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै SE दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्ग

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सहमति जुटाउन नसकेपछि राष्ट्रपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने।
0: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण।
1: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षणसँगै पूर्वाधारको अभाव, घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाड़ी र प्रशिक्षकको भनाई।
2: गेमहरू इन्टरनल नभएपछि त मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई, अनि स्किल पनि कसरी चेक गर्ने,
3: खेलाडीलाई पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछ।
0: एआईमा 6,50,000,000,000 लगानी गर्ने सामसङको योजना, देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
1: र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा, विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333, 4935555।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6ठौं दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डाक्टर सोडिम वागले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्की, त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला एक सहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि पानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्थ, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको

0: झण्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4000 भन्दा धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खुल्ला समावेशी तथा साथै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 900 जनामा 50 पुरूष र 49 जना महिला छन्, जसमा 23 वर्षीय आकांक्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँ अहिले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसैबीच रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्यको शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम अहिले 6:30 बजेपछि महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ। यो सँगै महाधिवेशन पनि समापन हुनेछ। झण्डै 1 हप्ता लामो रासोपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड़ रूपियाँ भन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ।
1: आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लंघन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडा सैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अर्को सूचना मार्फत संसद सचिवालयले पर्सि बस्ने जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको समेत बताउनु भएको छ।
1: सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
0: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने यो परियोजनाले देशका 3 प्रदेशको 4 जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेश प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झण्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
1: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा महिला खेलकुदमा पर्याप्त प्रतियोगिता प्रशिक्षण सँगै पूर्वाधारको अभाव बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 49 केन्द्रीय कार्य समितिमा 49 महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि सर्यो, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। खेलकुद मैदानमा महिला सहभागिता बढ़दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाड़ीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्, तर अझै पनि पर्याप्त प्रतियोगिता प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास सापागाईको रिपोर्ट।
4: 2070 सालमा नवौं राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको 13 वर्षपछि यसपालि 10 संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
5: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेसनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै खुसी लागेको छ।
4: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाड़ीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाड़ीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
5: गेमहरू इन्टरनल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल पनि कसरी चेक गर्ने, यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ। त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र। अब अहिले क्लबहरू पनि बढ़िरहेको छ अनि यङ यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेछ, खेल्न आइरहेछ। आई थिङ्क
4: प्रतियोगिता भइरहँदा खेलाड़ीको अनुभव र आत्मविश्वास बढ़नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाड़ीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाड़ी रुबिना छेत्रीको भनाइ छ।
6: प्लेयर्सलाई चाहिने भनेको नै म्याच हो। म्याच खेले पछाडि बल्ल उनीहरूलाई जस्तो चाहिएको त्यो अनुसारले उनीहरूले इनिसिएटिभ गर्न सक्छ।
4: नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्डो, भलिबल, बास्केटबल लगायतका खेलमा महिला खेलाड़ीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसर बीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
7: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वेच्छागत रूपमा बाहिर आएर खेल्ने भए अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाड़ीहरूको आगमन पनि हुन्छ। अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
8: राज्यले सबभन्दा खेलाड़ीलाई लगानी गर्नु पर्यो। जहिले पनि खेलाड़ीलाई सोधिन्छ, प्रत्येकलाई सोधिन्छ हाम्रो टार्गेट के हो त भन्ने कुरा। हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ, लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछ।
4: महिला खेलाड़ीका लागि अवसर विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
9: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा त्यो कुराहरू पनि अहिले त पहिला भन्दा धेरै नै सुधार भइसक्यो। तर म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई चाहिँ अझ हामीले जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता छ।
1: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। पशु सेवा विभागले काठमाण्ड उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको विभागले जनाएको छ। काठमाण्डौ, भक्तपुर, ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। झण्डै 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी, अण्डा, दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रामक हुने र कुखुरा लगायत पंक्षी नष्ट नै विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पंक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
0: शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक निप्से 2 अंकले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको निप्से त्यसता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 वटा कम्पनीको शेयर घटेकोमा 85 वटाको आज बढ़ेको छ। त्यस्तै 20 वटा कम्पनीको शेयर घटबड़ भएन। आज कालिका लघुवित्तको शेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन रिभर्स, टक्सार पिखुवा खोला हाइड्रो पावर र याम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज निप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.83 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीका 77,27,000 कित्ता शेयर 3.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जना बनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 50 रूपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको हो।
0: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ। मनसून शुरू भएसँगै साउन महिनादेखि क्रमशः डेंगीको संक्रमण फैलिँदै जाने र कार्तिक मंगसिर महिनामा उच्च संक्रमण देखिन्छ।
1: भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिश पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिश पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड़ रूपियाँ भन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 मध्ये 105 जना विद्यार्थी उत्तीर्ण भएका थिए।
0: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6 खर्ब 50 अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मियुङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोड़िएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर च्याटबोट इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ़दै गएपछि सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र शेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंक सहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 स्थानमा छ।
0: र फिफा विश्वकप फुटबलमा आज राति 12:00 समूह आईका दुईवटा खेल हुँदैछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहमा सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी दुईपटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली पनि हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह यसका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भर्डे र साउदी अरब तथा उरुग्वे र स्पेनले खेल्दैछन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन। निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने। जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम। 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने। देशभरका 26 लाख किसान सूचीकरण।
1: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधारको अभाव। घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाड़ी र प्रशिक्षकको भनाई।
0: एआईमा 6 खर्ब 50 अर्ब डलर लगानी गर्ने सामसङको योजना। देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
1: र नेदरल्याण्डमा हुने लीग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: लिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।

0: छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति। 132 केभीमा समस्या नभएको आयोजना प्रमुखको दावी।
1: विजयनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने, कागजी झन्झट हट्यो।
0: तातो हावाको लहरले नेपालगंज सहित पश्चिमी तराईका क्षेत्रको जनजीवन प्रभावित, विरेन्द्रनगर लगायतका क्षेत्रमा पनि गर्मी अत्याधिक बढ्यो।
1: र नेदरल्याण्डस र जापान पनि विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश, इक्वेडरले जर्मनीलाई हरायो, टर्कीको सान्त्वना जित।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट, डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कोहलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण लाइन सञ्चालनमा आएपछि निकै हौसिएका सुर्खेत सहित कर्णालीका उपभोक्ता फेरि निराश बनेका छन्। उखरमाउलो गर्मीले सताएका बेला छिनछिनमा बिजुली बत्ती जाने समस्याले उनीहरूलाई झनै चिढ्याएको छ। ढाड सेकिने गरी महसुल लिने तर सेवा चाहिँ नदिने भन्दै उनीहरूले सामाजिक सञ्जाल मार्फत उपभोक्ताले कहिलेसम्म यो शास्ति भोग्दैन भन्दै प्रश्न समेत गरेका छन्। अहिले पनि छिनछिनमा बत्ती जाने, पंखा राम्रोसँग नघुम्ने, फ्रिज मोटर राम्रोसँग नचल्ने जस्ता समस्या कायम रहेको भन्दै उनीहरूले यस्ता समस्या तत्काल समाधान गर्न पनि माग गरेका छन्।
0: यसैबीच हाम्रा साथी केशव ढकालले कोहलपुर सुर्खेत 132 केबी विद्युत प्रसारण आयोजना प्रमुख रवि चौधरीलाई 132 केबी विद्युत प्रसारण लाइनमा समस्या के भएको हो भनेर सोध्नु भएको छ।
2: हाम्रो सर्भिस स्टेसनमा अब त्यस्तो समस्या छैन, भोल्टेजको सर्भिसको फिलरहरू ओभरलोडहरू भएर हुन सक्छ त्यो चिजहरू, त्यो सम्बन्धित डिस्ट्रिब्युसन अफिसले उहाँहरूलाई कुरा राख्नुभयो भने त्यसको लागि उहाँहरूले समाधान गर्नुहुन्छ।
3: भनेको यहाँले यो भनिरहनु भएको छ कि 132 केबी प्रसारणको लाइनमा समस्या छैन भनेर हामीले बुझ्नु पर्यो त्यसो भए?
2: होइन, 132 समस्या छैन, त्यहाँ समस्या छ। अब जस्तो छ कि अब पहिला चाहिँ अब सुर्खेतको पपुलेसन पनि धेरै थिएन, होइन, अहिले पपुलेसन पनि बढेर आयो, अब पुरानो लाइन पनि पुरानो छ, अब फिलरहरू पनि ओभरलोड छ, जस्तो क्यापासिटी भन्दा बढी भएपछि समस्याहरू आउने हो, त्यसको लागि केही दिन लाग्छ, उहाँहरूले गरिराख्नु भएको छ। त्यो हाम्रो सुर्खेत डिस्ट्रिब्युसन अफिस छ नि, हाम्रो
3: सुर्खेत वितरण केन्द्र,
2: वितरण केन्द्र, उहाँहरूले चाहिँ त्यो सम्बन्धी कामहरू गरिराख्नुपर्छ। तत्कालीन नभए पनि 5-6 महिनापछि त्यो चिजहरू आफै सुधार भएर जान्छ, उहाँहरूले लागिराख्नु भएको छ, त्यसको माथिहरू थप्ने, अरू लोडहरू हेर्ने, ब्यालेन्स गर्ने, त्यो काममा लागिराख्नु भएको छ, केही दिनपछि त्यो समस्याको पनि समाधान हुन्छ।
3: अब त्यही त अहिले यहाँले सामाजिक सञ्जालहरूमा पनि देख्नु भएको होला, र एकातिर गर्मी बढ्दो छ, त्यही बेलामा बत्ती अनियमित छिनछिनमा गइरहेको आयो गयो भइरहेछ, आयो गयो भइरहेछ, आउँदा पनि लो भोल्टेज छ, पंखा चल्दैन भन्ने खालका गुनासाहरू सामाजिक सञ्जालभरि व्याप्त रहेका छन्।
2: त्यसको लागि कार्यक्रमले पनि आफ्नो सुधारको कार्यान्वयन अगाडि बढाएको छ, त्यहाँ सम्बन्धित वितरण केन्द्रलाई पनि हामीले पनि सम्पर्क गरेर त्यो कुरा राखेर चाहिँ हुन्छ। त्यसको बारेमा हाम्रो सर्भिस स्टेसनमा चाहिँ अहिले त्यस्तो कुनै पनि समस्या भोगिएको समस्या
3: देखिँदैन। अब यहाँनिर यो जसरी बडो व्यग्र प्रतीक्षाका साथ 132 केबी लाइन प्रसारण सञ्चालन गरियो, त्यो चाहिँ नि सञ्चालनमा आएको केही महिनामै पोल ढल्न पुग्यो, त्यसमा थुप्रै मान्छेहरूले प्रश्न उठाउन थाले, यो गुणस्तर अनुसार काम भएन, यसरी कच्चा काम कसरी गरियो भनेर भन्दा, यहाँ आयोजना प्रमुखको हिसाबले के भन्नुहुन्छ?
2: यस्तो त्यसमा स्कुलमा हामीले पनि गरेको छैन, होइन, भने तपाईँको वनमा ठुल्ठुला रुखहरू छ, टावरको क्यापासिटी भन्दा पनि ठुला ठुला अब 200-300 वर्ष पुरानो रुखहरू हावाहरूले गर्दा ढलेर त्यो भएको हो, त्यो हाम्रो ठाउँमा होइन, अरू ठाउँमा पनि त्यस्ता घटनाहरू अब प्राकृतिक घटनाहरू हो, त्यसमा हाम्रो डिजाइनमा अरू काममा त कुनै पनि समस्या चाहिँ छैन।
3: त्यति बेला चाहिँ अलिकति हामीले पूर्वानुमान गर्न सकेनौँ कि त वन जस्तै रुखहरू खाली गराउनु पर्ने थियो, कति हो मापदण्ड अनुसार त्यो खाली गराएको भए यो क्षति हुन्थेन?
2: बाह्र डब्लु भन्दा बाहिर गरी खानेहरू छुन पाउँदैन, काट्न पाउँदैनौँ, त्यसको लागि पनि अब यो चिजहरू पनि गर्नुपर्ने रहेछ भन्ने हामीले लागेको छ। त्यसको लागि हामीले पनि एउटा त्यो रुखहरू चाहिँ भविष्यमा त्यो उठ्न सक्छ, अरू सम्पर्क गर्न सक्छ, त्यसको लागि हामीले एउटा प्रतिवेदन चाहिँ अहिले पठाएको छु।
3: अब आउँदा दिनमा चाहिँ हावाहुरी आउँदा यसरी पोल नढलोस् भनेर अथवा त्यो ढल्नसँगै जोखिम कहाँ कहाँ छ त्यसको समाधानको लागि के पर्व?
2: त्यो हामीलाई थाहा हुँदैन, जस्तो रुखभित्र अब भित्रै त्यसको क्यान्सर आइ आउँछ, सरे आउँछ, त्यो त मान्छेले हेरेर कसैले थाहा पाउने चिज होइन, होइन,
3: ए हजुर,
2: त्यो घटनाहरू कसैको कन्ट्रोलमै हुन्छ, भोलि भुचालो होला के होला, त्यो हामीले पूर्व जानकारी हुँदैन नि त्यस्तो चिजहरूको,
3: हजुर,
2: यो हुँदैन भने चाहिँ भन्नै सकिँदैन। त्यसको लागि अरू चाहिँ विकल्पहरू वरिपरि रहेका रुखहरूको आगामी काट्ने काम चाहिँ हामीले गरेका छौँ, अहिले रुखभित्रैबाट सरिया चाहिँ केही छ भने त्यसको चाहिँ हामीसँग उनी हुँदैन।
3: ए,
2: गर्न सक्ने, आफूले गर्न सक्ने सबै चिज हामीले अहिले गरेरै ल्यान्ड चार्ज गरेर हो, त्यस्तो समस्या आउँदैन।
0: उहाँ हुनुहुन्थ्यो सुर्खेत कोहलपुर 132 केवी विद्युत प्रसारण लाइन आयोजनाका प्रमुख रवि चौधरी, फेरि खबरसँग कुराकानी गर्नुहुँदै।
1: कुराकानीपछि फेरि खबरमा अब बाँकी खबर। वीरेन्द्रनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति पत्र लिन सक्ने भएका छन्। नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्यसहित इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम औपचारिक रूपमा संसारमा ल्याएको छ। आज एक कार्यक्रमका बीच नगर प्रमुख मोहनमाया ढकालले यो प्रणालीको उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेशमा पहिलो पटक शुरू गरिएको यो सेवा देशभरका सीमित नगरपालिका मध्ये एक रहेको जनाएको छ। सेवा साउन 1 गतेदेखि पूर्ण रूपमा लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले यससँगै एकीकृत नगरपालिका सूचना प्रणाली पनि संचालनमा ल्याएको छ। यी दुवै प्रणालीले वीरेन्द्रनगरलाई डिजिटल सुशासनतर्फ अग्रसर बनाउने विश्वास लिएको छ। पीएस प्रणाली मार्फत सेवाग्राहीले घर तथा अन्य भवन निर्माण अनुमति लिन आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने भएको छ। यो प्रणाली मार्फत भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनबाटै हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ। नगर प्रमुख ढकालले डिजिटल प्रविधिको प्रयोगले नगरपालिकाको सेवा प्रणालीमा उल्लेखनीय सुधार आएको बताउनु भएको छ। उहाँले अब सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था हट्दै गएको उल्लेख गर्दै प्रविधिको प्रयोगले पनि कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख ढकालले वीरेन्द्रनगरलाई प्रविधि मैत्री नगर बनाउने अभियान तीव्र रूपमा अघि बढ़िरहेको बताउँदै पश्चिम नेपालमा उत्कृष्ट नगरपालिका बनाउने लक्ष्यसहित काम भइरहेको बताउनुभयो। उहाँले यो प्रणाली लागू भएसँगै सेवाग्राहीले घरमै बसेर आवेदन दिन सक्ने, प्रक्रिया ट्र्याक खर गर्न र स्वीकृति लिन सक्ने भएकाले यो सेवा लिन सहज हुने बताउनुभयो। कार्यालयमा पटक पटक धाउनुपर्ने बाध्यता घट्ने, सेवा प्रवाहमा पारदर्शिता बढ़ने तथा समय र लागतको बचत हुने पनि उहाँले बताउनुभयो। भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप पनि कम हुने विश्वास व्यक्त गरिएको छ। नगरपालिकाका प्राविधिक कर्मचारीहरूले प्रणाली मार्फत नक्सा परीक्षण, प्राविधिक मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया व्यवस्थित रूपमा संचालन गर्न सक्नेछन्। यसले अभिलेख व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यसैबीच आजदेखि ईबीपीएस दक्षता अभिवृद्धि तथा अभिमुखीकरण तालिम समेत शुरू भएको छ। 2 दिनसम्म चल्ने तालिममा नगरपालिकाको कर्मचारीसँगै विभिन्न व्यक्तिहरूको पनि सहभागिता रहेको छ।
0: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
4: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
5: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अप्नाऊ।
6: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
4: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
6: डढेलोले वन्य जन्तु तथा पंक्षीको वासस्थान र आहार नष्ट गर्दछ।
5: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
4: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
6: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा लिँदा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
5: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
7: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: वीरेन्द्रनगरवासीले अब अनलाइनबाटै घर तथा भवन निर्माण अनुमति लिन सक्ने कागजी झन्झट हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, कालीकोटमा नदी खोलाबाट ढुङ्गा गिट्टी बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन रोक लगाइएको छ। जिल्ला प्रशासनकाले कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा रोक संकलन कार्य हुँदै आइरहेको र पटक पटक जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानून बनाएर मात्र कानूनसम्मत रूपमा उत्खनन तथा उपभोग गर्न निर्णय भएकोमा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। नौवटै स्थानीय तहहरूलाई कानून निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन तथा उत्खनन गर्न पटक पटक ताकेता गरे पनि त्यसको उल्लंघन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताउनु भएको छ। ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम भदौ मसान्तसम्म उत्खनन तथा संकलन कार्य पूर्ण रूपमा बन्द गरिएको उहाँको भनाइ छ। उहाँले यो निर्णयको विपरीत हुने गरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा संकलन गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने पनि बताउनु भएको छ। हुँदाभर स्थानीय तहहरूले आवश्यक कानून नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षा याममा आउन सक्ने बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदको जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले निर्णय लिएको जनाएको छ।
0: बालबालिकाको खानपान, स्वास्थ्य जाँच र सरसफाईमा पर्याप्त ध्यान नपुग्दा धेरै बालबालिकाहरू कुपोषणको शिकार भइरहेका बेला दैलेखमा स्वास्थ्य सुधारका लागि भन्दै स्वास्थ्य स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिएको छ। प्रतियोगितामा मिलन गुरूङ प्रथम, आयांश थापा द्वितीय, सचिन खड्का तृतीय र सुमन थापाले सान्त्वना जित हासिल गर्नुभएको छ। प्रतिस्पर्धामा उत्कृष्ट भएका बालबालिकालाई पोषणयुक्त सामग्री सहित पुरस्कृत गरिएको छ। विजेता बालबालिकाहरूलाई स्वास्थ्य र पोषणमा सहयोग पुग्ने गरी प्रति व्यक्ति 1500 रूपियाँ बराबरको सामग्री वितरण गरिएको छ। पुरस्कार स्वरूप उनीहरूलाई अण्डा, नुन, दाल, तेल, स्याउ, केरा र साबुन जस्ता खाद्यान्न तथा सरसफाईका सामग्रीहरू प्रदान गरिएको लाखुरी स्वास्थ्य चौकीले जनाएको छ। मातृ शिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नपुग्दा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थालाई मध्यनजर गर्दै दैलेखको डुंगेश्वर गाउँपालिकामा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिएको हो। समुदायमा स्वास्थ्य र सरसफाईमा उचित ध्यान नदिँदा धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको लाखुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण विष्टले बताउनु भएको छ। यसै जोखिमलाई न्यूनीकरण गर्न र अभिभावकहरूमा बाल समस्याहरूप्रति थप उत्प्रेरणा जगाउन यो बहुआयामिक कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइरहेको छ। विभिन्न सूचकका आधारमा मूल्याङ्कन प्रतिस्पर्धाका लागि बालबालिकाको पोषण र सरसफाईको अवस्था, बाल स्याहारप्रति अभिभावकको बुझाइ, संवेदनशीलता र व्यवहार मापन गर्ने विभिन्न सूचकहरू निर्धारण गरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्लाबनरको छोटो विश्राम।
2: के तपाईलाई घिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
2: डाक्टर अनिल कुमार चौधरी कल्सन्डेन आयुर्वेद।

0: विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081-534-328 फेरि सुन्नुहोस् है 98480 27590।
1: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकै प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
2: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 98-681-43-492 र 98-145-78-917।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाघ नै।
8: खसेको ढुङ्गा लागेर डोजर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले भिरबाट खसेको ढुङ्गा लागेर राजकोट नगरपालिका 8 को 18 वर्षीय बाबुराम टमटाको मृत्यु भएको जनाएको छ। डोजर चलाइरहेका टमटाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइरहेको छ।
9: जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालू आर्थिक वर्षको 11 महिनामा 8,12,000 रूपियाँ राजस्व संकलन गरेको छ। सवारी नियम उल्लंघन, मादक पदार्थ सेवन लगायतका कार्य गरे बापत चालकलाई गरिएको कार्यवाहीबाट राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगत बहादुर कोठायतले बताउनुभयो। यस अवधिमा जिल्लाको 68 सवारी दुर्घटना भए पनि दुर्घटनामा कुनै मानवीय क्षति नभएको उहाँको भनाइ छ। पछिल्लो समयमा बढ़िरहेको शहरीकरणले जुम्लामा पनि सवारी साधनको चाप बढ़दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ।
8: देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर हिट वेभको प्रभाव आज पनि कायमै छ। जल तथा मौसम विज्ञान विभागले हिजो अत्याधिक गर्मी झेलेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो हावा चलेको जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलले लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह समेत गर्नुभएको छ। विभागले अत्याधिक गर्मीको समयमा दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ। यस्तै प्रशस्त पानी पिउन, हल्का तथा सुती कपड़ा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ। जलवायुविदहरूले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा तातो लहरको अवधि र तीव्रता बढ़दै गएको बताएका छन्। यसबाट स्वास्थ्य, कृषि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव देखिएको छ। विभागले बाँकेको नेपालगंज, कैलालीको धनगढ़ी र रूपन्देहीको भैरवमा तातो हावाको लहर लू चलेको जनाएको छ। यस्तै सुर्खेतको वीरेन्द्रनगर, दाङको घुराई, डडेलधुराको डोटीको दिपायल लगायतका ठाउँमा पनि तातो हावा र भात्ते गर्मी बढ़ेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ।
9: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गतसम्म डीको अन्तिम खेलमा टर्कीले अमेरिकालाई 3-2 पराजित गर्दै जितका लागि यात्राको अन्त्य गरेको छ। यस्तै लस एन्जल्स स्टेडियममा भएको रोमाञ्चक खेलमा कान आयाहानले इन्जुरी समयको 8 मिनटमा विजय गोल गर्दै टर्कीलाई मासान्तना जित दिलाउनु भएको। यसअघि नै समचरणबाट बाहिरिसकेको टर्कीले निराशाजनक अभियानको सुरुखद अन्त्य गरेको छ। यसअघि अस्ट्रेलियालाई हराएर अन्तिम 32 स्थान सुरक्षित गरिसकेको अमेरिकाले सम शीर्ष स्थान निश्चित गरिसकेकाले शुरूआती टोलीमा 9 परिवर्तन गरिएको थियो। तेस्रो मिनटमै अमेरिकाले अग्रता लिए पनि टर्कीले 7 मिनटमा नै खेल बराबरीमा ल्याएको थियो। 31 मिनटमा गोल गर्दै टर्कीले 2-1 अग्रता बनाए पनि 49 मिनटमा भने अमेरिकाले खेल पुनः बराबरीमा ल्याएको छ। यस्तै टर्कीले इन्जुरी समयका 8 मिनटमा निर्णायक गोल गर्दै जित दर्ता गरेको। हारको बावजुद अमेरिका 6 अंकसहित समडीको विजेता र अस्ट्रेलिया 4 अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम 32 प्रवेश गरेका छन्। पाराग्वे पनि 4 अंकमा रहे पनि गोल अन्तरका आधारमा तेस्रो भएपछि उत्कृष्ट तेस्रो टोलीका रूपमा नकाउट चरण प्रवेश गर्दा टर्की भने प्रतियोगिताबाटै बाहिरिएको छ।
8: यसैगरी 4 अंक जोडेको स्वीडेन पनि उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा जाने भएको छ। बराबरी भएपछि जापान 5 अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरिसकेको छ। यसैगरी गोन्जा लोपलाटाले दोस्रो हाफमा गरेको निर्णायक गोल इक्वेडरले जर्मनीलाई 2-1 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
9: फिफा विश्वकप फुटबलमा आज राति 12:45 आईका 2 खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा 90 र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगिसकेकाले एक खेल जित्ने टोलीसम्म विजेता बन्नेछ। गोल अन्तरका आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा रहेका छन् भने समूहका सेनेगल र इराक अंक विहीन हुँदै तेस्रो र चौथो स्थानमा रहेका छन्।
8: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
9: छिनछिनमा बिजुली बत्ती जाने समस्याले सुर्खेत सहित कर्णालीका उपभोक्तालाई शास्ति। 132 केभीमा समस्या नभएको आयोजना प्रमुखको दावी।
8: वीरेन्द्रनगरवासीले अब अनलाइनबाट घर तथा भवन निर्माण अनुमति लिन सक्ने।

0: सेवाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नु पर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै बाहिर छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485475।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाघ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सबै बाजे
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: ए रामलौटन भाइ के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
4: हजुर
3: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
2: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
2: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
2: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
2: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
3: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया

0: डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517। गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित दरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

है खुलने चढ़ने वो।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: पर्यावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग
0: 99.2 MHz गर्जन छ सधैँ बाजै।
2: एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: थाका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले

0: गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उप विदेश मन्त्री काजिम गारिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढ़ेको बाढ़ी र पहिरोको जोखिममाझ जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजिवारा इफेक्ट भनिने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना, झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सविता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपतिको सभापति पदमा रवि लामिछाने र खुलातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौं।
2: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
3: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो के तलमाथि भएको रे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
2: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्तै हुन लागिसक्यो। 29-59 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। त्यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पूरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू चाहिँ यो चितवनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
3: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
2: शुरूदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट। अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि अब धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र शुरू भयो। यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो।
3: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले देख्नुभयो त्यस्तो संक्षेपमा?
2: यो राष्ट्रपतिको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्। देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ।

0: करिब चार वर्षहरूकै दौरानमा महाधिवेशनपछि देशले कुन दिशा लिने हो भन्ने निर्मूल गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देख्यो। यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिकति गुट उपगुटको चाहिँ सम्भावना देखिन थालेको हो कि भनेर चाहिँ आशंका पनि गरेको छ। मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर अघि बाहिरिए।
1: हाम्रा चितवन संवाददाता ईश्वर जोशी। राष्ट्रपतिको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता ट्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
2: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मिएको पार्टी त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ। मैले यो महाधिवेशनमा एकदम केओटिक भन्छ नि अङ्ग्रेजी त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ। तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको त्यो पारदर्शिता पनि मेन्टेन नगरेको जस्तो र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि चुट्ने हुन ढिलो भएको अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको जस्तो त्यस्तो पनि भान परिरहेको छ। दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेसी दिने र कुनै एउटा प्रेसर एप्सी ड्र गर्ने
1: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको
2: किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको छ।
1: तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
2: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि नयाँ केही पनि नभए होइन अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 दशकको गन्धहरू आउँछ कि त्यसमा।
1: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
2: सामाजिक लोकतन्त्र त हुँदै होइन किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डरलाई ट्याक्स गर्छ त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिएको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन मार्केट समावेशी बजार चाहिन्छ। कस्तो खालको बजार भन्दाखेरि 20 अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस्ट गरिदिनु भएको छ कि भनेपछि मोनोपोली नै भएको बजार धनी धनाध्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस्ट गरिदिनु भएको छ भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन यो चाहिँ प्रड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस्ट गरिदिनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ उहाँहरूको दस्तावेज चाहिँ राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई त्यसको आन्सर नै मलाई थाहा छैन किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
1: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ ट्याकुरेल जी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको एउटा रवि लामी छ नि जो पहिलेदेखि राष्ट्रपति स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका बालेन शाह मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
2: रविजीको स्पिच डेमोक्रेटिक थियो राम्रो थियो तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ। अब त्यो प्रदेश सभा खारेज गर्ने प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने यस्तो खालको कुरा त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बारेन्द्रीले। अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले के पनि बोल्नु भएको छैन। यो त के हो कि यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन वान कन्सेप्ट वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सत्पश्च कसरी के भन्ने कसरी के भन्ने देखायो कि
1: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो। अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ। महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपाको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
2: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ भोट दिनुपर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भयो र अहिले राष्ट्रपामा केही देखिन्छ अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने जस्तो महिलालाई एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने त्यस्तो खालको पद्धति देखिरहेको छ।
1: अब अन्त्यमा चाहिँ भागुरेलजी हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
2: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर केलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभनौँ। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाएर गराएमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ, त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि त मेरो दिमागमा त केही पनि आएको छैन।
1: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख तिलकराम लम्साल, उप प्रमुख बीना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकाल एवं ठाकुरबाबा नगर कार्यपालिका परिवार।